काम कर सकने शक्ति परमात्मा ऊर्जा देने घटघटवासी अंतर्यामी त्रिलोकीनाथ जगत पालक एक परमात्मा परब्रह्म ईश्वर हो। यही ईश्वरलाई जानेर मात्रै यो लोक सुखी परलोक सुखी हुन सक्दछ। यस शरीरका पनि अनेक नाम दिएका छन् विद्वानले। बंगला खूब बनी महाराज जिसमें नारायण बोले, इस बंगला का दस दरवाजा बीच पवन का खम्बा, आओ तो जाओ तो कोई नहीं देखा। बड़ा अचम्ब हामी निन्द्रा को समय में बिस्तरा में सुतेका हुन्छौं। शरीर त्यही हुन्छ तर हामी विचार गर्नुस् त कहाँ कहाँ पुगेका हुन्छौं। क्या शरीर पुगे तो पुगेन हो। शरीरलाई संचालन गर्ने जो आत्मा परमात्मा को अंश हो, यही घुमेर चिड़िया घुमेसर रूख त्यही हुन्छ, चिड़िया अनेक ठाउँमा पुगेर फेरि फर्किन्छ। मौरीको बस्ने स्थान एकै हुन्छ, ऊ अनेक ठाउँमा विहार गरेर आउँछ। यो आत्मा पनि परमात्माकै अंश हो। यो आत्मा पंक्षी भनेर सम्झ मनले, यो देह रूख सम्झनु, रूख किर्दा हुँदी पंक्षी मर्दछ भने व्यर्थै छ जनले रुनु। यो शरीरलाई बंगला भनिदियो जसमा आकाश छन्, नाक कान नाभि गुहाद्वार मुताद्वार सबै दस छन्। बीच पवनको खम्बा आत्मा हो, त्यो आवत जावत भएको कोही थाहा पाउँदैन। तीन गुणका ईट बने रजतम सतगुण पाँच तत्वका गारा आकाश अग्नि वायु पृथ्वी पानी। छत्तीसकी छात सताई ठूला ठूला अंगहरूको नाम उल्लेख गर्यो। बहत्तर बना कंगुरा बहत्तर कोठा सबैका छन् जसलाई मुटु भन्दछन्। 368 चुनाव लागे तबले बिहा चौफेरा। 368 सेना नग नाखुनदेखि लिएर सम्पूर्ण सेना जोड्नेहरूको, जस्तै साइन्स पढ्ने डाक्टरहरूले यन्त्रद्वारा शरीरका पूर्जाहरूको नामाकरण गरेको छ भने आध्यात्मिक कविहरूले यसरी भनेका छन्। त्यसैले यो एक बंगला शरीर हो, यो आत्मा परमात्माको अंश हो। आत्मा बिना शरीर जीवित रहन सक्दैन। यही कुरालाई बुझ्नको लागि मात्रै समयको सद्गुरूसँग कुनै दृष्टि त्यागेर भेषधारी हुनु पर्दैन। जग्मी रह गृहस्थी बनकी कोही भेष बनाना नै, साधु बनकै भिख मग्ना इष्टाचार व्यापार नै, कर्म करो सेवाधारो भूपर बन्ना भार नै, पर्व इच्छाको समकुर मानो मन आफ्ना भट्काउन, कय अवतार गृहस्थी अति उत्तम छोडो बनमै जाउन, कहीँ जानु पर्दैन, केवल साधुको सत्सङ्गमा सादा जीवन जिम्ने ब्रह्मज्ञानीको संगतमा सद्गुरूको दर्शन गरेपछि मात्रै अनि परमात्मा र आत्मा र परमात्माको पहिचान हुन सक्दछ। आदरणीय श्रोता महानुभावहरू, म अधिक समयको सहारा नलिकन दुई लाइन भजन राख्ने इच्छा गर्दै आजका प्राविधिक मित्र आकाश चौधरीजीलाई धन्यवाद दिँदै आफ्नो शब्दलाई पूर्ण विराम दिएँ।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना त्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 3 गते बुधबार जुन 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको तृतीया तिथि विश्व खडेरी विरूद्धको संघर्ष दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ। स्वास्थ्य सामग्री खरिद प्रकरणमा तत्कालीन महानिर्देशक मिश्रा सहित 8 जनालाई सफाई। नेपाल फर्किने सजिलो वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह।
1: साउदी अरब जाने श्रमिकको सी परीक्षण अनिवार्य। श्रमिकलाई 15,000 भार। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो।
0: रासायनिक र प्राङ्गारिक मल मिसाउँदा किसानलाई फाइदा। छात्रवृत्ति कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा। सुशासनमा कठोर बन्दै तीनै तहका सरकार।
1: अमेरिका इरान बीचको सम्झौता प्रति इजरायलमा असन्तुष्टि। मध्य पूर्वमा सकारात्मक प्रतिक्रिया। दक्षिण लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु।
0: र फिफा विश्वकपमा फ्रान्सको विजयी शुरूआत। इराक र नर्वे बीच खेल जारी। केही बेरमा साबिक विजेता अर्जेन्टिना अल्जेरियासँग खेल्ने। अस्ट्रिया र जोर्डन पनि भिड्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य गरिएको प्रसंग।
1: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य मानिन्छ। सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता बापत $50 शुल्क लाग्नेछ। गत माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्थापन गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। श्रमिक भर्नासँग सम्बन्धित कुनै विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समितिमा प्रस्ताव लैजानुपर्ने सम्झौतामा उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय छलफल नै भएको छैन। श्रम मन्त्रालयका एक अधिकारीले सिप परीक्षण गर्ने विषयमा औपचारिक छलफल तथा सहमति नभएको बताउनु भएको छ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। व्यावसायिक मान्यता दिनका लागि सिप प्रमाणीकरण गर्न लागेको साउदीको भनाई छ। वैदेशिक रोजगार व्यवसाय संघले श्रमिकहरूको हित र वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राखी यथाशक्य छिटो साउदीसँग कूटनीतिक पहल गर्न श्रमिकहरूलाई आग्रह गरिएको समेत बताइएको छ। सामान लोड अनलोड गर्ने, भरिया ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकका लागि सिप परीक्षण गर्नुपर्छ। निर्माण क्षेत्रमा के काम गर्ने श्रमिकका बारेमा भने खुलाइएको छैन। काठमाडौँस्थित साउदी दूतावासको सूचना पार्टीमा समेत यसबारे सूचना ट्रान्स गरिएको छ। सिप प्रमाणीकरण गर्न साउदीले निश्चित तालिम परीक्षण केन्द्र तोकेको समेत जनाइएको छ।
0: यसैबीच सरकारले इजाजत पत्रवाला संस्थाहरूलाई, वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीलाई वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गरेर मात्रै पठाउन निर्देशन दिइएको छ। वैदेशिक रोजगारीमा दोस्रो तेस्रो देशको विमानस्थल प्रयोग गरेर पठाउने र त्यसरी जाँदा ठगीका घटना बढ़ेको पाइएपछि वैदेशिक रोजगार विभागले हिजो सूचना मार्फत इजाजत पत्रवाला संस्थालाई यस्तो निर्देशन दिएको हो। विभागका अनुसार वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था वैदेशिक रोजगारीका लागि श्रमिक पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ। कुनै विशेष कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको अनुमति लिई तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने विभागले जानकारी गराएको छ। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत लिएका सम्पूर्ण संस्थाहरूलाई वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम श्रमिकहरूको उडान गर्न विभागले निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन र कानूनको प्रक्रिया पालना नगरेको खण्डमा कानून बमोजिमको हदैसम्मको कार्यवाही गर्ने चेतावनी पनि विभागले दिएको छ।
1: 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गर्नुभएको छ। देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै त्यस्तो आग्रह गरेको खुलेको हो। स्रोतका अनुसार इमेल र कुरियर मार्फत देउवा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। तीन दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताउनुभयो। विभागको महानिर्देशकलाई सम्बोधन गरेको पत्रमा नेपाल फर्कन चाहन्छौ, हाम्रा विरूद्ध पक्राउ पुर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नआओस् भनिएको छ। त्यसमा दुवै जनाको हस्ताक्षर छ। ती अधिकारीले सम्पत्ति शुद्धिकरण अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको व्यवहार पत्रमा लेखिएको छ, हामी निर्दोषौं अनुसन्धानमा सघाउन चाहन्छौ भनिएको छ। पत्रको बोधार्थ देउवा दम्पतिले विशेष अदालतमा समेत पठाएको जानकारी प्राप्त भएको विभागको स्रोतले बताएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका कांग्रेस पूर्व सभापति देउवा र पत्नी राणा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दुई पटकसम्म अस्वीकार गर्दै आएको छ।
0: यसैबीच 8 जनालाई भ्रष्टाचार मुद्दामा सफाई मिलेको छ। विशेष अदालतले स्वास्थ्य सामग्री खरीद प्रकरणमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक संगीता कौशल मिश्रा समेत 8 जनालाई सफाई दिएको हो। न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उहाँहरूलाई सफाई दिएको हो। इजलासले खरीद प्रकरणमा प्रतिवादी कायम गरिएका 6 जनालाई भने दोषी ठहर गरेको छ। सप्लायर्स कम्पनीका प्रतिनिधि पनि दोषी ठहर भएका छन्। इजलासले मिश्राको भूमिका प्राविधिक तथा खरिद इकाईका कर्मचारीले पेश गरेको कागजात एवं टिप्पणीका आधारमा लागत अनुमान स्वीकृत तथा भुक्तानी आदेश सदरसम्म देखिएको भन्दै आरोपबाट सफाई दिएको हो। विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, सम्बद्ध प्राविधिकले तयार गरेका कागजातको आधारमा टिप्पणी पेश गर्ने तथा रकम भुक्तानी गर्ने प्रक्रियामा संलग्न रहेको अवस्थामा देखिएको हुँदा प्रतिवादी संगीता कौशल मिश्रा, विवेक कुमार लाल, भुवन प्रसाद काफले, दीपक अधिकारी, यादव प्रसाद सापकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलक राम ढकाल उपरको आरोप दावी प्रमाणबाट पुष्टि हुन नसकेको देखिँदा निज प्रतिवादीले आरोप दावीबाट सफाई पाउने ठहर छ। अदालतले प्रतिवादी श्रवण कुमार थापा, सुरेन्द्र कुमार चौरसिया, आशिष चौहान, पद्मा सिंह, संजय कुमार शाहलाई भने दोषी ठहर गरेको छ। यस्तै मेक्सिम ट्रेडर्स ई कन्फरेन्स प्राली र कम्पनीका संचालक सुन्दर भूषाललाई अदालतले दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएकाहरूलाई जनै 4 महिना कैद र 5,47,817 रूपियाँ जरिवानाको फैसला पनि सुनाएको छ। विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा भने अनियमितता, कर छली तथा भ्रष्टाचार जन्ने गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई हिजो विभागबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी, सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्टर बीचको शंकास्पद नेक्सस अर्थात मिलेमत्वको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक रयाललाई पक्राउ गरेको हो। सीआईएनसँग कुराकानी गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितान,
3: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथ थपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ 4 दिन म्याथ थप भएको छ, हिजोको मितिदेखि 4 दिन म्याथ थप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक संजीव गौतमलाई चाहिँ थुनछेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
0: विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पूर्व पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले बयान र थुनछेक सम्बन्धी बहस सकिएपछि भ्रष्टाचार अभियोग लागेका गौतमलाई हिजो नै पूर्व पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतम विरूद्ध पनि भ्रष्टाचारको मुद्दा थियो। अख्तियारले गौतम बाट 6,73,59,648 रूपियाँ असूल उपहार गरी सजाय गर्न माग दावी सहित मुद्दा चलाएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मलको सही प्रयोग र मिश्रण बारे किसानहरूले थाहा पाउनुपर्ने कुरा।
4: दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा पारम्परिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छ।
0: छात्रवृत्ति कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा, सुशासनमा कठोर बन्दै तीनै तहका सरकार। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: हार्दिक श्रद्धांजलि। अछाम तिमिलसेन हाडाभुवा घर भई हाल भीमापुर बर्दिया निवासी नित्यानन्द तिमिलसेनाको हिजो राति करिब 12 बजेतिर भीमापुरमा 86 वर्षको उमेरमा असामयिक निधन भई आज बिहान 11 बजे सती कर्णाली घाट राजापुर जाने पुल नजिकै दाह संस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजनहरूमा जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा हेलो सरकार सुशासनको महत्वपूर्ण औजार शीर्षकमा खबर प्रकाशित छ। हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिक बीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत संचालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहु च्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापन उल्लेखनीय रूपमा सुधार देखिएको हो। त्यस्तै रासपा प्रथम महाधिवेशन देशव्यापी संगठन विस्तार शीर्षकमा अर्को खबर छ। आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा प्रतिस्पर्धा मार्फत 5 प्रदेश, 64 जिल्ला, 609 पालिका र 4,363 वडामा नयाँ कार्य समिति चयन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्र रूपमा अघि बढ़ाएको हो। ओडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरण तीव्र रूपमा अघि बढ़ाएको नेताहरूले बताएका छन्। त्यस्तै भित्रपृष्ठमा चियाको राम्रो विकल्प तेस्रो मुलुक शीर्षकमा अर्को खबर प्रकाशित छ भने स्वदेशी विमानस्थल प्रयोग गर्न निर्देशन शीर्षकमा अर्को खबर छ। त्यस्तै पेट्रोलियम पाइपलाइन परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुँदै शीर्षकको खबर छ। सरकारले दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको प्रक्रिया अगाडि बढ़ाएको छ। सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरण प्रभाव मूल्यांकनका लागि सुझाव मागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि वन तथा पर्यावरण मन्त्रालयको एआईए प्रतिवेदनका लागि प्रस्ताव माग गरिएको छ। नेपाल सरकार र भारत सरकार बीचको G2G सम्झौता अन्तर्गत इण्डियन आयल कर्पोरेशन आईओसीको आर्थिक र प्राविधिक सहयोगमा पाइपलाइन निर्माणमा परियोजना निर्माण हुन लागेको हो।
0: आर्थिक दैनिक कारोबार दैनिकमा सुदूरपश्चिममा विवाद बजेट ल्याएको 19 घण्टापछि मात्र आए अनुसूची शीर्षकमा मुकेश चौधरीले लेख्नु भएको खबर छ। सत्तारूढ़ दलकै सांसद र प्रदेश सरकार बीच बजेटमा बार्गेनिङ अर्थात मोलमोलाई हुँदा सोमबार मध्यरातमा पौने 38 अर्बको बजेट ल्याएको सरकारले त्यसका अनुसूचीहरू 19 घण्टापछि सार्वजनिक गरेको छ। स्रोतका अनुसार सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक विकास कार्यक्रम बजेट सूचना प्रणालीमा इन्ट्री भए पनि कर्मचारी तथा पदाधिकारीहरूको तलब भत्ता कार्यालय खर्चहरू इन्ट्री गर्न नसक्दा प्रदेश सरकारले रिपोर्टको आधारमा बजेट भाषण लेखेर प्रस्तुत गरेको थियो। नागरिक दैनिकमा जडीबुटीले जीवन नै जोखिममा शीर्षकमा नगेन्द्र उपाध्याय र ललित विष्टले सुर्खेत अनि कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। करिब साता अघि जीवनबुटी यार्सा गुम्बा खोज्न डोल्पाको पाटन पुगेका जाजरकोटका लोकबहादुर सिंहको मृत्यु भयो। डोल्पाको डोल्पो बुद्ध गाउँपालिका 3 स्थित धोटास्की क्षेत्रमा पर्ने तीनजंग खोला पाटन पुगेका बेला नलगाड नगरपालिकाका 43 वर्षीय सिंहलाई लेक लागेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यार्सा गुम्बा खोज्ने क्रममा 2079 साल यता डोल्पामा 18 जनाको मृत्यु भएको छ। 52 जना बिरामी भएका छन्। भित्री पन्नामा छापिएको लुम्बिनीमा दुर्घटनाको ग्राफ वर्षेनी उकालोतर्फ शीर्षकमा खबर छ। रेखा भूषालले यो खबर लेख्नुभएको हो। छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ रूपियाँ निकासा भएको बारेमा पनि खबर छापिएको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको छ। पुनर्योगबाट 5% नतिजा फेरबदल भएको बारेमा एसईई नतिजामा त्रुटिको प्रसंग रूबी रौनियारले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की शीर्षकमा खबर छापिएको छ। गौरव पोखरेलले लेख्नु भएको खबर हो। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्षित गर्दै कानूनी प्रक्रिया भन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएको उल्लेख गरिएको छ। भित्रीपन्नामा सुदूरपश्चिममा खेल पूर्वाधारमा लूट 8 वर्षमा 2 अर्ब खर्च खेतमा प्रतियोगिता शीर्षकमा वसन्त प्रताप सिंह बझाङबाट लेख्नु भएको खबर छ भने राष्ट्रपा प्रदेश अधिवेशनमा 4 सांसद पराजित भएको पनि खबर उल्लेख गरिएको छ। अर्को खबर संसदमा पुगेन विधेयक बजेट छलफलपछि बिजनेस अभाव हुन सक्ने शीर्षकमा राजेश मिश्रले लेख्नु भएको हो। नयाँ सरकार आएपछि बजेटका र अध्यादेश प्रतिस्थापन बाहेक एउटा मात्रै विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदमा नयाँ विधेयकहरू पठाउन सकेको छैन। 13 चैतमा नयाँ सरकार गठन भए यता बजेट र अध्यादेश प्रतिस्थापन बाहेक संसदमा एउटा मात्रै विधेयक दर्ता हुन सकेको उल्लेख गरिएको छ।
5: हार्दिक श्रद्धांजलि। अछाम तिमिल सयन हाडाभुवा घर भई हाल भीमापुर बर्दिया निवासी नित्यानन्द तिमिल सेनाको हिजो राति करिब 12 बजेतिर भीमापुरमा 86 वर्षको उमेरमा असामयिक निधन भई आज बिहान 11 बजे सत्य कर्णाली घाट राजापुर जाने पुल नजिकै दाह संस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजनहरूमा जानकारी गराइन्छ।
0: उद्यमीलाई सम्बोधन गर्दै लगानीका लागि आह्वान गर्नुभएको हो। चीनको गौरवमय उदयलाई केवल एक निष्क्रिय दर्शक बनेर नेपाल हेर्न चाहदैन। हामी तपाईँको नवप्रवर्तन अर्थतन्त्रमा एक सक्रिय मूल्य अभिवृद्धि गर्ने साझेदार बन्न चाहन्छौं, उहाँले भन्नुभयो। एकैपटक 5302 फार्मेसीको दर्ता खारेज भएको बारेमा शिवहरि घिमिरेले भित्रीपन्नामा लेख्नु भएको छ। औषधि व्यवस्था विभागले एकैपटक 5000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियम अनुसार नवीकरण हुन नआएका 5302 औषधि पसलको हिजो एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसल दलको दर्ता प्रमाण पत्र स्वत रद्द भएको जानकारी गराउनु भएको हो। मनाङ, मुस्ताङ र रसुवा बाहेक 74 जिल्लाका नियम अनुसार नवीकरण गर्न नआएका फार्मेसी खारेज भए। सबैभन्दा धेरै काठमाडौँमा 1138 र सबैभन्दा कम हुम्ला र रूकुम पश्चिममा 3-3 फार्मेसीको दर्ता खारेज गरिएको छ। ढुङ्गागिटी र एक्साभेटरको ठेक्कामा 61 लाख भ्रष्टाचार शीर्षकमा अर्को खबर छ। बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष सहित 8 जना विरूद्ध मुद्दा चलाइएको खबर छ। अछाममा वडा सदस्य मृत्यु प्रकरण, वडा अध्यक्ष सहित 2 जना पक्राउ शीर्षकमा ध्रुव विसीले लेख्नु भएको खबर छ। जबरजस्तीकरणी र आत्महत्या दुरूत्साहनको आरोपमा अछामको ढकारी गाउँपालिका 4 बलाताका वडा अध्यक्ष सहित 2 जना पक्राउ परेका हुन्। बलाताकी वडा सदस्य मनिषा साउद मृत भेटिएको घटनामा वडा अध्यक्ष पहलवान थापालाई मंगलबार र स्थानीय धर्मराज साउदलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। सरकारका नाममा सर्वोच्चको 4 मुद्दे परमादेशको प्रसंगमा खबर शिल्पा कर्णले लेख्नु भएको छ। सड़क पेटीको अतिक्रमण नहटाउनेलाई कार्यवाही गर्नु भनिएको छ। तातो तावा जस्तो सड़क खाली खुट्टामै विद्यार्थी शीर्षकमा शंकर प्रसाद खनालले नरेनापुर बाँकेबाट लेख्नु भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। छुटबुटमा ठाँटिएर विद्यालय जाने विद्यार्थी त धेरैले देखेको होला, तर जेठ असारको टन्टलापुर घाममा पनि खाली खुट्टामै विद्यालय जाने विद्यार्थी भने बाँकेमा छन्। शुक्रबार मध्याह नेपालगंज सुइया हुलाकी राजमार्ग हुँदै नरेनापुर पुग्दा एक हुल विद्यार्थी घर फर्कदै थिए। 15 विद्यार्थी मध्ये 8 जनाको खुट्टामा चप्पल थिएन, 7 जनाले मात्रै चप्पल लगाएका थिए। कसैको खुट्टामा पनि जुत्ता थिएन, अधिकांश साधारण चप्पलमा थिए। चर्को घामले तावा जस्तो तातिएको कालोपत्रे सड़क हुँदै विद्यार्थी आत्तिँदै घर फर्कने गरेका छन्। खबरमा उल्लेख गरिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच महत्वपूर्ण विषयहरूमा 60 दिने वार्ता प्रक्रिया शुरू गर्ने सम्झौताले मध्यपूर्व क्षेत्रमा सकारात्मक प्रतिक्रिया शुरूआत भएको छ। लामो समयदेखि स्थायित्वको खोजीमा रहेको क्षेत्रमा यस सम्झौताले शान्ति र सम्वादको नयाँ आशा जगाएको विश्लेषणहरू भइरहेका छन्। खाड़ी मुलुकहरूले विशेष राहतको महसुस गरेका छन् भने पछिल्ला महिनाहरूमा इराकले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डा तथा पूर्वाधारमाथि आक्रमण गरेपछि उत्पन्न अनिश्चितता र सुरक्षा चिन्ताका बीच यो सम्झौता महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिका र इरान बीच भएको भनिएको सम्झौताप्रति इजरायलमा असन्तुष्टि शुरू भएको छ। इजरायलको एक सार्वजनिक प्रसारक संस्थाले गरेको अध्ययनमा नागरिकहरूमा असन्तुष्टि देखिएको हो। सर्वेक्षणमा सहभागी 555 इजरायली मध्ये 18% उक्त सम्झौताको समर्थन गरेका छन् भने 55% विरोध जनाएका छन्। सर्वेक्षण अनुसार हालै अमेरिका र इजरायलले इरानको सैन्य पूर्वाधारलाई लक्षित गर्दै गरेको आक्रमणप्रति 70% उत्तरदाताले इरानी खतरा अझै कायम रहेको समेत बताएका छन् र दक्षिण लेबनानमा इजरायलको श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय संचार एजेन्सीले जनाएको छ। ड्रोन छुट्टा छुट्टै भएको ड्रोन आक्रमणमा 2 सवारी साधनलाई निशाना बनाइएको थियो।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदै शानदार शुरूआत गरेको हो। जितपछि फ्रान्सले समूह आईमा 3 अंक जोड़ेको छ। यो खेलबाट फ्रान्सले सेनेगलसँग 24 वर्ष अघिको हारको बदला लिएको हो। सन् 2002 भएको विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो। नर्वेले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको वोस्टन स्टेडियममा आज बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई 4-1 अन्तरले पराजित गरेको हो। 7:15 अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जीमा रहेको साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। 10:00 अमेरिकाको सान फ्रान्सिस्को भी एरिया रंगशालामा समूह जीका अस्ट्रिया र जोर्डन बीचको खेल हुनेछ।
7: राम्रो खेतीबाली उत्पादनका लागि बिउ र मलको तालमेल कसरी मिलाउने कुराकानी काठो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: हार्दिक श्रद्धांजलि। अछाम तिमिल सयन हाडाभुवा घर भई हाल भीमापुर बर्दिया निवासी नित्यानन्द तिमिल सेनाको हिजो राति करिब 12 बजेतिर भीमापुरमा 86 वर्षको उमेरमा असामयिक निधन भई आज बिहान 11 बजे सत्य कर्णाली घाट राजापुर जाने पुल नजिकै दाह संस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजनहरूमा जानकारी गराइन्छ।
8: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
9: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
8: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
9: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: मुख्य त्यही हो, बिउ हामीले सिट बेड तयार गर्छौँ, सिट बेडमा पनि अर्ग्यानिक मेटर बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फङ्गसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फङ्गसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू,
10: मित्रजीवहरू,
4: गडेउला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
10: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा, कति
4: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्।
10: यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
4: हो, नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने इन्डियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
10: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
4: ढुसी धेरै किसिमका हुन्छन्। ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्मा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
10: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त। त्यति बेलासम्म त त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ। त्यसको समाधान चाहिँ के हुन सक्छ?
4: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो। किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ। यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन, त्यही जात मात्र लगाउनु पर्छ। र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो।
0: वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
7: राजधानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, स्वास्थ्य सामग्री खरीद प्रकरणमा तत्कालीन महानिर्देशक मिश्रा सहित 8 जनालाई सफाई, नेपाल फर्किने सजिलो वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह,
0: साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई 15,000 भार, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाड़ियो,
7: रासायनिक र प्रांगारिक मल मिसाउँदा किसानलाई फाइदा, छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा, सुशासनमा कठोर बन्दै तीनै तहका सरकार,
0: अमेरिका इरान बीचको सम्झौताप्रति इजरायलमा असन्तुष्टि, मध्य पूर्वमा सकारात्मक प्रतिक्रिया, दक्षिणी लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु,
7: र फिफा
1: विश्वकपमा फ्रान्सको विजय शुरूआत नर्वे इराक विरूद्ध 4-1 विजय केही बेरमा साबिक विजेता अर्जेन्टिना र अल्जेरियासँग खेल्ने अस्ट्रिया र जोर्डन पनि भेट्दै
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा फिफा विश्वकप चलिरहेको छ तर विश्वकपको सीधै भिडियोमै हेर्न सकिने म्याच हेर्न सकिने भनेर सामाजिक सञ्जालमा विभिन्न खाले लिंकहरू आइराखेका छन्। ती सबै लिंकहरूमा लोभिएर क्लिक गर्ने हो भने आफ्नो विभिन्न निजी जानकारी बैंक अकाउन्ट पनि ह्याक गरेर पैसा लिएका खबरहरू र प्रहरीले पनि त्यसबारेमा सचेत रहनको लागि अनुरोध गरिएका प्रसंगहरू सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठा प्रहरीको कार्यालय जस्तो देखिन्छ। प्रहरीको वर्दी लगाएका एकजना व्यक्ति कुर्सी अगाडि कुर्सीमा बसेर टेबलमा हात राखेर केही लेख्न खोजिराखेका छन्। नजिकै पुगेका छन् एकजना व्यक्ति, जर्सी लगाएका छन् र रुन थालिराखेको जस्तो देखाइएको छ। हातमा मोबाइल पनि छन् र छ र केही भन्दैछन् ती व्यक्ति। माथि यस्तो लेखिएको छ, के हुनु नि सित्तैमा विश्वकप फुटबल हेर्ने भएको, बैंक खातामै गोल लानेछ नि।
1: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: हार्दिक श्रद्धांजलि। अछाम तिमिल सेन हाडाबुवा घर भई हाल भीमापुर बर्दिया निवासी नित्यानन्द तिमिल सेनाको हिजो राति करिब 12 बजेतिर भीमापुरमा 86 वर्षको उमेरमा असामयिक निधन भई आज बिहान 11 बजे सत्य कर्णाली घाट राजापुर जाने पुल नजिकै दाह संस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजनहरूमा जानकारी गराइन्छ।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुक बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत टीकापुर नगरपालिकामा क्षयरोगको जोखिम समूहमा स्क्रीनिङ तथा खोज पड़ताल शिविर। सामुदायिक वनको सहयोगमा बाख्रा र बंगुर पालनमा रहेका उपभोक्ताको आय आर्जनमा सहयोग। डोटीको बड़ी केदार गाउँपालिकाका डोटीका तत्कालीन अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा विरूद्ध भ्रष्टाचार मुद्दा र चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत। खोज खबर अब विस्तारमा। क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत टीकापुर नगरपालिकामा क्षयरोगको जोखिम समूहमा स्क्रीनिङ तथा खोज पड़ताल शिविर गरिएको छ। असार 1 र 2 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरिएको छ भने हिजो र आज टीकापुर साथमा रहेको उच्च घरमा कार्यक्रम सञ्चालन हुँदैछ। थप खबर छपिलाल चौधरीबाट।
1: नेपालमा क्षयरोग मुक्त पालिका बनाउन स्थानीय तह समुदाय स्वास्थ्य संस्थाले विभिन्न प्रयास गरिरहेका छन्। सोही अनुसार टीकापुरमा पनि विभिन्न प्रयास भइरहेका छन्। नेपाल सरकारले 2078-79 शुरू गरेको क्षयरोग मुक्त नेपाल अभियान 150 बढी पालिकामा विस्तार भएको छ। टीकापुरमा क्षयरोग मुक्त पालिका बनाउन प्रत्येक वडामा समस्या पहिचान, विश्लेषण, प्राथमिकता निर्धारण र कार्ययोजना तयार गर्ने गरिएको छ। यसका साथै पहिचान, निदान, रोकथाम, उपचार, प्रेषण र सहयोगका सबै सेवा निशुल्क उपलब्ध गराउने गरिएको छ। हरेक वडामा क्षयरोग निदानका लागि स्वयंसेवक खटाइएको छ। महिला स्वास्थ्य स्वयंसेविका तथा क्षयरोग स्वयंसेवक मीना टमट्टा समुदायमा क्षयरोगी निदानमा अझै समस्या रहेको बताउनुहुन्छ।
2: सम्झाउँदै पनि जानुहुन्न उहाँहरू, धेरै अलि सहज छैन, त्यस्तो गाह्रै छ, उहाँहरू बुझ्नुहुन्न। अनि धेरै पटक उहाँहरूलाई सम्पर्क गरेर उहाँहरूलाई सम्झाएर पठाउँछौँ, त्यही पनि आउँदै आउनुहुन्न। अनि कल गरेर धेरैलाई बोलाइरहेछौँ, हामीलाई केही पनि भएको छैन भन्नुहुन्छ घर घर गएर, त्यही पनि घरै घर गएर उनीहरूको घर दैलो कार्यक्रम जस्तै गरे आउँछौँ, कुनै कुनै चाहिँ आइहाल्छन्।
1: पालिकाले विद्यालय, सामाजिक संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, टोल विकास संस्था, बढ़घर मार्फत सचेतना फैलाउने काम गर्दै आएको छ। शहरी स्वास्थ्य केन्द्र सत्तिका गोविन्द कठायतले वडा नम्बर 7 मात्रै क्षयरोगका 15 जना बिरामी भएकाले जोखिममा रहेका समूहको क्षयरोग परीक्षण शिविर गरिएको बताउनुभयो।
3: टीकापुर नगरपालिकामा नगरपालिकाभरि क्षयरोगका बिरामी सबैभन्दा बढी भएको ठाउँ पनि हो हाम्रो वडा नम्बर 7। यसमा पनि अहिले औषधि खानेहरूको संख्याले हाम्रो शक्तिमा दर्ता भएकामा 15 जना छन् होइन, त्यसरी वैदिका पनि तपाईँको यो नयाँ त छँदैछन्, त्यसपछि दोहोरिएका रिल्याप्स केसहरू पनि बढी छन्। यो भएको कारणले गर्दा उहाँहरूलाई हामी खबर त प्रत्येक महिना गरेकै हुन्छौँ होइन, प्रतिमिना गाउँले खोपमा भयो, त्यसपछि यो अरू कार्यक्रममा पनि गराए हुन्छौँ खबर त, तर उहाँहरू जानुहुन्न होइन, उहाँलाई सहज हो भन्ने हिसाबले हामी उहाँकै गाउँघरमा आएर यो खगारको नमुना लगिरहेछन्, संकलन गरिरहेछन्।
1: उहाँले क्षयरोग संक्रमितहरूले लापरवाही गर्दा समुदायमा रोग सर्ने जोखिम बढ्ने गरेको बताउनुभयो।
3: यसो भेडा हुने एरियामा भयो नजान धेरै कुराहरू भने आउँछ, तर उहाँहरू सबभन्दा बढी उहाँहरूको के हुँदो रहेछ उद्देश्य भने चिया पसलमा गएर गर्ने होइन, त्यसै गाउँघरमा पनि अरू यसो पल्लो पल्लो घरकोलाई पनि त्यो जानकारी नदिने, त्यसै गरी हामीलाई देखे मात्र जोमा हामीसँग त प्रत्यक्ष सम्पर्कमा हुने भयो उहाँहरू, किनकि प्रत्येक हप्ता प्रत्येक दिन औषधि खान जानु पर्यो होइन, तर हामीदेखि मात्र त्यो मास्क लाउने, हामीलाई देख्ने बित्तिकै हाम्रो नजरबाट टाढाउने बित्तिकै बाटो आउने बित्तिकै मास्क खोलिहाल्ने, बाटोमा पुग्ने बित्तिकै मास्क लाउने होइन, अटोमा पनि अब त्यो भिडमा त्यस्तै बसेका छन्, घरको मान्छेलाई पनि धेरैजनाले एकदम जोखिममा पार्नु भएको जस्तो लाग्छ।
1: टीकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एन्टोन बजगाई जोखिममा रहेका समूह र 70 वर्ष माथिका ज्येष्ठ नागरिकको खकार परीक्षण गरेर समयमै उपचारमा ल्याउने प्रयास भइरहेको बताउनु भयो।
4: क्षयरोग मुक्त पालिका अभियान चाहिँ शुरू गरेको छन्। अति जोखिममा रहेको समूहहरूमाथि खोज पड़ताल कार्यक्रम चाहिँ सञ्चालन गरेका छन्, जसमा चाहिँ हामी चाहिँ गाउँमा गएर अनि उच्च जोखिममा रहेको समूहहरू जस्तै 70 वर्षभन्दा माथिको चाहिँ बुढाबुढीहरू जो हुनुहुन्छ उहाँहरूको चाहिँ अहिले चाहिँ हामी खगार परीक्षण चाहिँ गरेर चाहिँ समयमा चाहिँ हामीले यसको निदानको लागि चाहिँ हामीले काम गरिरहेका छन्। अब हामीले चाहिँ यो समयमा नै यो यसमा चाहिँ काम गर्ने हो, क्षयरोगमा चाहिँ काम गर्ने हो भने पछाडि चाहिँ अन्य चाहिँ अरू मान्छेहरूमा चाहिँ यो क्षयरोग चाहिँ फैलिन पाउँदैन। क्षयरोग चाहिँ एक प्रकारको चाहिँ सरुवा रोग हो। अब यसलाई चाहिँ हामीले समयमै चाहिँ पहिचान गरेर चाहिँ यसको चाहिँ औषधि चाहिँ समयमा गर्यौं भनेपछि यो रोग चाहिँ निको पनि भएर जान्छ र अन्य मान्छे अन्य वर्गहरूमा अन्य मान्छेहरूमा पनि चाहिँ यसले चाहिँ असर पार्न चाहिँ सक्दैन।
1: क्षयरोग अर्थात टीबी भएमा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्ने, राति अत्यधिक पसिना आउने, लगातार थकान महसुस, हल्का ज्वरो र छाती दुख्ने जस्ता समस्या हुन्छन्। यस्ता लक्षणहरू देखिएमा तुरन्तै स्वास्थ्य परीक्षण गर्नुपर्ने स्वास्थ्य कर्मीको सुझाव छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, उपाध्यक्ष समेत 8 जना र भागीरथी निर्माण सेवाका संचालक विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। स्थानीय ठुलीगाड र कापडी गाडको बगर क्षेत्रबाट ढुङ्गा गिटी तथा बालुवा उत्खनन सम्बन्धी राजस्व रकम संकलन नगरी हानी नोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगले बडीकेदार गाउँपालिकाका डोटीका अध्यक्ष कृष्ण बहादुर चन्द, उपाध्यक्ष इन्द्रा कुमारी बोहरा विरूद्ध 14,10,240 रूपियाँ बराबरको कायम गर्दै मुद्दा दायर गरेको हो। यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकारी दीपक राज जैसी, लेखापाल युवराज भट्ट, गाउँपालिकाका तत्कालीन शिक्षा अधिकारी विवेक देउवा, सब इन्जिनियर दान बहादुर पछेरा, भागीरथी निर्माण सेवा कैलालीका संचालक पशुपति जोशी, अख्तियार प्राप्त व्यक्ति केशव बहादुर बम विरूद्ध 14,10,240 रूपियाँ बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ। यस्तै सोही गाउँपालिकाको एकसा भेटर भाड़ामा दिने ठेक्कामा राजस्वको रकम संकलन नगरी हानि नोक्सानी पुर्याएको अभियोगमा बडीकेदार गाउँपालिकाका डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, उपाध्यक्ष इन्द्र कुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकारी दीपक जैसी विरूद्ध मुद्दा दायर भएको हो। यस्तै लेखापाल युवराज भट्ट, गाउँपालिकाका सब इन्जिनियर दान बहादुर पछेरा, भागीरथ निर्माण सेवा धनगढ़ी कैलालीका संचालक पशुपति जोशी, अख्तियार प्राप्त व्यक्ति केशव बहादुर बम विरूद्ध 46,95,600 रूपियाँ बराबरको बिगो र कैद सजायको माग गर्दै अर्को मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेपालीले जानकारी दिनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राप्सपा सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित हुनुभएको छ। यसअघि तदर्थ समितिको सभापति हुनुभएका विष्ट पहिलो अधिवेशनबाट निर्वाचित हुनुभएको हो। मतदानको मतगणना अनुसार विष्टले 358 मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी जनक सिंह धामीले 154 मत पाउनु भएको हो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
6: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: ससानो कुरामा तनाव हुने,
6: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
6: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
6: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर कैलाली।
7: लुबाट कसरी बच्ने, बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने,
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने,
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ,
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ,
7: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ,
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ,
7: नरम मुलायम सुतीको कपडा लगाउने,
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
7: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
1: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र, कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो,
10: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई,
9: हेर्नु न साह्रै समस्या पर्यो क्या,
10: कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खुलेको हो। यसअघि विधा ऐन 2081 दफा 35 का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य हुँदा कानूनी रिक्तता भएको थियो। जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, एकजना गम्भीर घाइते भएका छन्। कर्णाली राजमार्ग अन्तर्गत

0: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पदस्थ सभापति शेरबहादुर देउवाले साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराउनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई जेठ 28 गते इमेल मार्फत पत्रचार गर्दै देउवा र उहाँकी पत्नी डाक्टर आरजू राणाले दुई महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धान दाय सदा सहायतापूर्वक सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 8 स्थित ऐश्वर्य सामुदायिक वन समितिले विपन्न उपभोक्तालाई बाख्रा र बंगुर वितरण गरेपछि उपभोक्ताको आय आर्जनमा सहयोग भएको छ। सामुदायिक वनले केही वर्ष अघि वन समितिका 70 जना र उपभोक्तालाई बंगुरका पाठा र बाख्रा वितरण गरेको थियो। थप खबर गीता चौधरीबाट।
1: सामुदायिक वनले 1100 जना उपभोक्ताहरूमध्ये निम्न आय भएका 70 जना उपभोक्ताहरूको आय आर्जनमा सहयोग पुगाउने उद्देश्यले बाख्रा र बंगुरको पाठा वितरण गरेको छ। सामुदायिक वनले 45 जनालाई बाख्रा र 25 जनालाई बंगुरको पाठा र भेडाको पाठा वितरण गरेको वनको कार्यालय सचिव दिनेश चौधरीले जानकारी दिनुभएको छ। वनबाट पाएका बाख्रा पालन गरेर घर खर्च चलाउन र बच्चाहरूको पठन पाठनमा सहयोग पुगेकोले आफू खुशी भएको बताउनुहुन्छ जानकी गाउँपालिका वडा नम्बर 8 पाल बजार कि टुरी डंगौरा थारू।
2: पाले सेक्टर सेक्टर फाइदा ही बाको एक ठो से नौ ठो पुगने तो फायदा ही तो फायदा ही बाका इस तरह खुशी बाटू फायदा आयल बा घर खर्चा फे उन्हें से चलता वही चलेली अभिन तो नाई उठाई हुई पल्ली बाटो या भन्टो
1: त्यस्तै गुलेली चौधरी पनि बंगुर पालन गरेर प्रत्येक वर्ष बंगुरको मासु बिक्री गरेर घर खर्च सञ्चालन गरिरहेको बताउनुहुन्छ।
3: पहिला त पहिले 6-7 वर्ष हो गेल मन निरन्तर पल्टी बाटो अभिन ऊ ब्यास कफे और पल्टी बाटी आमदानी करती बाटो अभिन त और बाख्रा पहिले स्वर पहिले हाम्रा तब अभिन महीने छोर लहटू पलटी बाटू अब एक वर्ष मनता मरैठू अब 10 महीना कबू 8 महीना मरैठू 1 क्विंटल से कम नहीं हुई थे कबू भाव घटल रख सूरी कबू बढ़ल रहता हो जी थे 40-50 हजार एक सूरी यह निरंतरता देना बा फिर उस पल्ला बाटू अभी ही मरे इम तब फिर दोसर बच्चा लेठू जा सुरा लेठू सुअरिया लेठू तो बच्चा पाई नहीं रहा तो नी लेठू सुअरा जा सुअरिया के लेठू आखिर सुअरिया हो पहले सुरा ले नो
1: चन्द्रप्रकाश चौधरी पनि वनबाट पाएको भेडा पालन गरेर आय आर्जनमा सहयोग पुगेपछि निकै खुसी हुनुहुन्छ।
4: कोही 10 में कोही 12 में कोही 13 में आपको लोन देन डाल फे दे लोन सबको लोन देन डाल फे तो जौन जगह नौ के रहे तो वैसा 300 दे आवेदन भाग 100 दे रहा हूँ अब मोर अभी तक 300 जगह लाटो मिल दिन अभी कर जहाँ सब जिंदगी रहे तहाँ सब अपन आधा पुखन के मुझे नाइट छोड़ हम कहे अभी जीवा वाह मन वाह सोच लाटो अब वो काफी छे अब मोटर घर से मोटर काम चलती बाज अब महीने से
0: विश्रामपछि रिपोर्टपछि अब बाँकी प्रसंग। असार 1 देखि भदौ मसान्तसम्म कुनै पनि निकायले बिना अनुमति सड़क खन्न नपाउने भएका छन्। वर्षायाममा धारा ढल बिजुली टेलिफोन लगायत प्रयोजनका लागि सड़क खन्दा तत्कालै मरमत गरी यथास्थितिमा ल्याउन नसकिने र सड़क थप बिग्रने भन्दै सड़क विभागले यस अवधिमा सड़क खन्न रोक लगाएको छ। भदौ मसान्तसम्म कुनै पनि सड़क डिभिजन कार्यालयले सड़क खन्ने अनुमति नदिने विभागले सूचित गरेको छ। बिना अनुमति सड़क खनेको पाइएमा सड़क केन्द्रीय डाइरेक्टरी अनुसार कड़ा कार्यवाही हुने समेत उल्लेख छ। खोज खबरमा एकछिनको विश्राम पछि जनावाज रन्ने खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।

0: दस्काटस बाटिन यी बुरुहक ढङ कब्बु पसल छानकन झ्वालानी आन स्याक ठुइन
1: ल्याल्या मया बिही जैबु रगैया झोला उद्योग में रगैया झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत्गैया संपर्क मोबाइल नंबर 98484-22373
3: दाजु हेर्नुस् न भाउजूले बिरामले च्याप्दै गइराख्या छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि दुरु दुरु
4: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
3: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक
5: सत्कार मेडिकल सेवा का खास सेवाहरू ओपीडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात प्रयोगशाला सेवा ईसीजी सेवा मेडिकल सेवा ईएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98484-27359
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भनेदेखि सबै कुरा पाउने रहेछ
10: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
10: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
13: हार्दिक श्रद्धाञ्जली अछाम तिमिल सेन हाडाभुवा घर भई हाल भीमापुर बर्दिया निवासी नित्यानन्द तिमिल सेनाको हिजो राति करिब 12 बजेतिर भीमापुरमा 86 वर्षको उमेरमा असामयिक निधन भई आज बिहान 11 बजे सत्य कर्णाली घाट राजापुर जाने पुल नजिकै दाह संस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजनहरूमा जानकारी गराइन्छ
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ बाँकी खबर अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ बुधबारदेखि सिप परीक्षण पास नगरीका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् साउदीले नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण अनिवार्य बनाएको छ नयाँ व्यवस्था अनुसार बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति नपाउने बताइएको छ खोज खबरमा अब पालो जनावाजको टिकापुर नगरपालिका वार्ड नम्बर 7 हरेक वर्ष बाढ़ीको जोखिममा पर्दछ आजको जनावाजमा हामीले केही नागरिकलाई बर्खा लाग्न थालेपछि कस्तो त्रास रहन्छ भनी सोधेका छौं
14: नमस्कार म बोजरा ढुङ्गाना टिका नगरपालिका सात वैदी विशेष त अब बर्खा लागेपछि यो क्षेत्र बाढ़ी जन्य किसिमले धेरै जोखिममा रहेको छ र हामीलाई साह्रै अब अप्ठ्यारो पर्ने महसुस हुने होइन जहिले पनि बाढ़ीको चपेटामा परिराख्ने त्यसलाई सामना गरिराख्नुपर्ने अवस्था देखिन्छ र त्रास त अब किनभने कतिखेर पानी आउने के आउने भन्ने कुरामा पनि अब अहिले त सूचनाको माध्यम भएर त्यो सचेत हुने कुरा त छ त्यही पनि कति पानी आउँछ त्यो आकलनको कुरा त ठ्याक्कै भन्न त अब अहिले मापदण्ड अनुसार त भइरहेछ त्यही पनि अब बढ्ने कारणले गर्दाखेरि त्रास अब डर त लागिरहेछ नि त्यो अवस्था
15: मेरो नाम वासुदेव कोइराला टिकापुर नगरपालिका वार्ड नम्बर 7 वैदी म सामुदायिक विपद व्यवस्थापन समितिको कोषाध्यक्ष बर्खा लागेपछि अब त्रास त सबैमा हुन्छ अब हामी त लगभग 2040 सालदेखि भन्दा अगाडिदेखि नै झेल्दै आइरहेका छौं र पहिलाको तुलनामा अहिले चाहिँ हामी अब यहाँको समुदाय चाहिँ एकदम जागरूक भइसकेको छ र धेरै क्षति हुनबाट एकदम हामी क्षति बेहोर्नु परेको छैन। त्यसैले अब त्रास त हुन्छ, अब पहिला चाहिँ अब धेरै पानी आए पनि सर्लक बगेर जान्थ्यो भनेपछि अहिले अब तटबन्धहरू भएको कारणले तटबन्ध पनि अब एकदम मजबुत अवस्थामा नभएको त्यो फुटेर चाहिँ पुरा बस्ती नै सखाप बनाउँछ कि भन्ने एकदम त्रास चाहिँ पहिलाको भन्दा अझ बढेको अवस्था मैले महसुस गरेको छु।
16: नमस्कार, मेरो नाम सुशीला बस्नेत, म यस सामुदायिक विपद व्यवस्थापनको समितिको उपसमितिको पूर्व सूचनाको संयोजक पनि हुँ। बर्खा लागेपछि त तनावै हुन्छ किनकि खोलाहरू नालाहरू बढ़िरहेको हुन्छ, नजिकै पथरिया नदी छ, यो बढेर आयो भनेपछि अब हामीलाई तनाव त त्यसै नै हुन्छ। अब नदी पानी बढ्यो भनेपछि अब नदी बढेपछि अब खेतीपाती हुँदैन, धान लगाए धान खेती नहुने, अनि बाल बच्चाहरूलाई पनि त्यस्तै तनाव, अनि विभिन्न रोगहरू रोग व्याधले पनि सताउने कारणले अनि तनावै हुन्छ। अब बाढी आयो भने राति एक्कासी आइदिन सक्छ, बाढी भन्ने कुरा अब एक्कासी आउने हुनाले अब राति सुतेको बेला आए पनि मानवजनले पनि क्षति हुने कारणले त्यस कारणले मान्छेलाई नै तनावै हुन्छ।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत टिकापुर नगरपालिकामा क्षयरोगको जोखिम समूह स्क्रिनिङ तथा खोज पड़ताल शिविर, सामुदायिक वनको सहयोगमा बाख्रा र बंगुर पालनमा लागेका उपभोक्ताको आय आर्जनमा सहयोग, डोटी टुकनी केदार गाउँपालिकाका डोटीका तत्कालीन अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा विरूद्ध भ्रष्टाचार मुद्दा र चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारूभाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
17: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
18: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
19: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
18: सकिनै लाग्यो आमा लिपपोत गरेर।
19: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
18: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ,
19: माटोले पुरिदिनु पर्यो कि क्या हो?
18: हो
19: पुरिदिनु पर्यो।
18: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो।
19: लौ न खै खै कहाँ टोक्यो छोरी?
18: यहाँ दाहिने हातमा टोक्यो आमा।
19: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
20: के भयो काकी?
19: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
20: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
19: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
20: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
19: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
20: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि बुझ्नुभयो?
19: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
20: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झार मौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
19: बुझे बाबु।
20: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
19: हुन्छ हुन्छ बाबु।
20: डाटा अन गरेर हेर्नु पर्यो। ओ ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वोत्तम सको उपचार गरिदो रहेछ। त्यही लाउनु पर्यो मुस्कानलाई।
19: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रमेश आइसक्यो।
20: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
19: ए हस् हस्
1: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
21: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
1: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल नेपालकै लागि।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824605532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।
6: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
8: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 0915600095 ओ मोबाइल नम्बर 9848423।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौं। कसैले लिंक खोलाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमै आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: ए बा आइगई क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छन्।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मी सम्पर्क हर्या।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्ण विक। यो कार्यक्रम तपाई हरेक साताको बुधबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapureefm.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी साहित्यका सवालमा साहित्यकार अलोक निरञ्जन लुहारसँग कुराकानी गर्नेछौं। वहाँ लामो समयदेखि भारतमा बसेर सामुदायिक रेडियो टीकापुर एफएम मार्फत साहित्य क्षेत्रमा ठूलो योगदान दिँदै आइरहनु भएको छ। वहाँले साहित्यिक कार्यक्रम मृदुला र मधुबन मार्फत साहित्यमा आफ्नो ठूलो पहिचान बनाउनु भएको छ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद। नमस्कार।
0: विगत लामो समयदेखि नेपाल भन्दा बाहिर भारतमा बसेर नेपाली साहित्यमा साहित्यिक प्रोग्राम सञ्चालन गर्दै आउनु भएको थियो। आज आफै प्रत्यक्ष रूपमा यही स्टुडियोमा बसेर हामीसँग कुराकानी गर्दा जस्तो अनुभव
1: एकदमै रमाइलो लागेको छ, खुसी लागेको छ। प्रवासको लामो समयपछि आफ्नै स्टुडियो जसलाई मैले 8-10 सालदेखि लगातार मृदुलय यो छन्द कविता विशेष र बहर गजल विशेष कार्यक्रम मधुबन निरन्तर चलाइराखेको छु। प्रवासबाट यो ठाउँमा कार्यक्रम सञ्चालन गर्ने अवसर यहाँहरूले प्रदान गरिरहनु भएको छ र आजको यो कार्यक्रममा पनि मलाई यो आफूसँग साक्षात्कार हुने अवसर दिनुभयो, त्यसका लागि पनि यहाँप्रति आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्दछु।
0: जस्तो अब यति लामो समय करिब करिब धेरै वर्ष भयो होइन, विदेशमा बसेर भारतमा बसेर पनि नेपाली साहित्यलाई माया गर्नु भएको छ, तपाईँको बुझाइमा साहित्य के हो जस्तो लाग्छ नि?
1: साहित्य बुझ्दा त धेरै गहिरो छ। हामीले मानवीय चेतनाहरू, मानवीय संवेदनाहरू, आफ्ना दुःख पीड़ाहरू, प्रकृतिसँगको मानवीय चेतनालाई जोडेर एउटा खालको जुन संवेदना प्रस्तुत हुन्छ, त्यो संवेदना एउटा मानवीय आधारमा निस्केको धारणा, विचार, सिद्धान्त, नीति या जस्तो खालको रूपमा बाहिर प्रस्फुट हुन्छ, त्यो एउटा सुन्दर लाग्छ सबैलाई। त्यो प्रस्तुति सुन्दरकरण भए पनि त्यसमा पनि पीड़ा हुन सक्छ, त्यसमा खुसी पनि हुनसक्छ, वेदना पनि हुनसक्छ। विभिन्न मानवीय संवेदनाका धेरै रंगहरू, प्रतिरूपहरू त्यो शब्दका मार्फत लेखनबाट बाहिर निस्कन्छ, त्यो नै साहित्य हो जस्तो मलाई लाग्दछ।
0: अलोकजीको प्रोग्राम स्टार्टको जुन यहाँको एउटा ट्युनिङ छ नि, त्यो त सुन्दर छ है।
1: हजुर, नमस्कार। सम्पूर्ण साहित्यिक मनमुटोरमा साहित्यिक अभिवादन। म अलोक सेन्जेल लोहार, यहाँहरू सुनिरहनु भएको छ समुद्र समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका एफएम 101 मेगाहर्ज। धन्यवाद।
0: जस्तो हामी यसरी चाहिँ स्टुडियो बसेर प्रोग्राम बनाउँछौँ, कार्यक्रम बनाउँछौँ होइन, तपाईँ चाहिँ एकापट्टि आफ्नो काम पनि होला, दैनिकी पनि होला होइन, अर्कोपट्टि रेडियोलाई माया गर्नु भएको छ, नेपाली साहित्यलाई बाहिर बसेर भए पनि माया गर्नु भएको छ, कार्यक्रम कसरी तयार गर्नुहुन्छ नि?
1: कार्यक्रम विशेष गरी अब यो दुईटा कार्यक्रमहरू टीकापुर एफएमबाट सञ्चालन भइराखेका छन्द कविता विशेष मृदुलय र अर्को गजल विशेष कार्यक्रम मधुबन, दुईटा कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन भइराखेको छ साप्ताहिक रूपमा। मृदुलय शनिबार हुन्छ र मधुबन बुधबार हुन्छ। यी दुईटा कार्यक्रमहरूलाई सञ्चालन गरिरहँदा एउटा यसको व्यवस्थापन पक्ष, यसलाई निर्माण पक्षको कुरा गर्दाखेरि मैले चाहिँ फेसबुक मार्फत सम्पूर्ण जति पनि अब फेसबुकसँग जोडिएका साथीहरू हुनुहुन्छ, साहित्यिक क्षेत्रको नै बढी हुनुहुन्छ, उहाँहरू मार्फत कविताहरू म संग्रह संकलन गर्छु। सकेसम्म कसैले पनि व्यक्तिगत तरिकाले एउटैका रचना हुने या कुनै जसले नयाँ कलम चालिरहनु भएको छ उहाँलाई पनि पर नपरोस्, उहाँका सिर्जनाहरू पनि उपस्थित हुन्, चाहे गजल होस् चाहे कविता होस् या हामीले सिक्ने क्रममा दुईटै पक्ष पनि होस् भन्ने म चाहन्छु। एउटा हाम्रा अग्रज गुरूवर्गहरू जसका रचनाहरू गजल या कविता आउन्, त्यसबाट ती सुनेर आम दर्शक आम सर्जकहरूलाई एउटा रमाइलो पक्ष, राम्रो पक्ष र एउटा ज्ञानको पक्ष पनि हुनसक्छ। त्यसमा देश परिवर्तन, समाज परिवर्तनका लागि लेखिएका सिर्जनाहरूले केही न केही परिवर्तन खोजेकै हुन्छन्, त्यो परिवर्तनले सकारात्मक पक्ष पनि जाओस्। दोस्रो पक्ष त्यसैबाट व्याकरणगत या त्यसलाई मिटरका हिसाबले आम सिक्न चाहनेहरूका लागि पनि एउटा विद्यालय जस्तै, एउटा सिक्ने पाठशाला जस्तै पनि यी दुईटै कार्यक्रमहरू बनून् भन्ने चाहन्छु म। एउटा अरूका लागि सिक्न चाहनेहरूका लागि, कविता सिक्न चाहनेको लागि, गजल सिक्न चाहनेहरूका लागि पाठशाला पनि बनोस् र आम दर्शकहरू, आम जति पनि हाम्रा सुन्ने श्रोता वृन्दहरू हुनुहुन्छ उहाँहरूका लागि एउटा समाज परिवर्तनका लागि विचार वाहक एउटा सन्देश पनि बनोस् भन्ने मेरो इच्छा छ। यसलाई अब प्रवासमा बसेर यसरी एउटा एफएमको ट्युनसँगै मिलाएर गरिरहँदा एउटा खालको वातावरण छँदैछ, त्यो त अति धेरै समय पाएको छैन मैले त्यसका लागि, धेरै वर्ष प्रवासमै बसेका कारणले बन्द कोठामा चारै कोठाहरू बन्द गरेर रूममा बन्द गरेर एउटा मोबाइलको माध्यमबाट आजसम्मको तारिखमा मैले त्यसलाई प्रस्फुट गरिराखेको छु र यहाँहरूले त्यसलाई एउटा यो एफएमको माध्यममा प्रसारण गरिरहनु भएको छ, धन्यवाद सर। त्यसको लागि त म कृतज्ञ छु, पुरै टिमप्रति कृतज्ञ छु।
0: जस्तो तपाईँका प्रोग्राममा होइन बाहिरदेखि पनि टाढटाढादेखि पनि साहित्यिक सृजनाहरू सुनिन्छन् आएको हुन्छ होइन, ती सृजनाहरूलाई मोबाइलको मार्फत दिनुहुन्छ?
1: हजुर, हामीसँग यो दुईटा स्रोतहरू छन् हाम्रो यो पाठशालाको, यसलाई छन्द कविता र बहर गजल विशेष कार्यक्रमको हाम्रो स्पन्दन विनोद हुनुहुन्छ युके लन्डनमा, उहाँले नेपाली साहित्यका लागि गरिरहनु भएको योगदान छन्द कविता होस् या बहर गजलमा धेरै ठूलो योगदान छ। उहाँले नेपाली विश्व साहित्यकार एउटा सञ्जाल छ, त्यो सञ्जाल अन्तर्गत नेपालभित्रमै पनि यो माध्यमबाट मेसेन्जरको माध्यमबाट ग्रुपहरू खोलिएका छन्। ती ग्रुपहरूमा 250, 300, 250, 300 धेरै ग्रुपहरूमा 250, 300 भन्दा बढी मान्छेहरू प्रत्येक ग्रुपमा जोडिएर सर्जकहरू त्यहाँ आफ्नो अभ्यास गरिरहनुहुन्छ, विभिन्न खालका छन्द र बहरहरूमा कविता र या गजल लेखिरहनुहुन्छ, अनि त्यो वातावरणबाट निस्केका गजलहरू ती उहाँहरूबाट एउटा गुरूवर्गहरूबाट जस्तो ऋषिकेश बराल गुरू हुनुहुन्छ, पोखराबाट हुनुहुन्छ, हाम्रो बर्दघाटबाट घनश्याम परिश्रमी गुरू हुनुहुन्छ जसले नेपालमै पहिलोपटक गजलमा विद्यावारिधि गर्नुभयो, उहाँले सञ्चालन गरेका कक्षाहरूमा धेरै सर्जकहरू हुनुहुन्छ, उहाँहरू मार्फत पनि आउँछ र त्यसलाई पनि अघि भने जस्तै मैले त्योबाट आए आउँछ, त्योबाट पनि आएका छन् धेरै रचनाहरू, दिनमै सयौं रचनाहरू रचित हुन्छन्, गजलहरू रचना हुन्छन्। तर आम बाहिर जसले नयाँ सर्जकहरू या पुराना सर्जकहरू जसले सिर्जनाहरू त्यो स्टेजमा पुर्याउन नसकेको अवस्था पो छ कि, त्यस कारणले त्यहाँभन्दा पनि बाह्य फेसबुक मार्फत आएका सिर्जनाहरू संकलनलाई म बढी महत्व दिने गरेका छु। आफै पनि म गजल कविताहरू छन्द कविताहरू लेख्छु र गजल बहरमा गजलहरू लेख्ने गर्छु।
0: यति बेला श्रोताको लागि एउटा
1: धन्यवाद, यहाँहरू समक्ष म एउटा शार्दूल बिक्री छन्दमा एउटा कविता प्रस्तुत गर्दछु। मैले यो 2 साल अगाडि नै लेखेको कविता हो, आमा शीर्षकको कविता छ, म यो सुनाउँछु। राख्यौ साहस साथमा उदरमा पीडा सहेरै कति, मैले चोट दिए हुला उस घडी मुड्की र लाती अति, हाँस्थ्यौ खित खित सम्झिँदै दिन दिनै सन्तान

भनिन् आमा समर्पित छ यो कविता। मेरो भोक र प्यास निम्ति जहिलै त्यो ज्ञान आधा भयो, कामै काम सदैव सन्तति भनी।

विश्वब्रह्माण्ड सार असली आमा हुँदा खुल्दछ। सारा विश्वब्रह्माण्ड सार असली आमा हुँदा खुल्दछ। अन्तिममा छु, आशीर्वाद रहो सदैव शिरमा, आत्मीय सेवा गरू, पाऊ देख्न समीप नित्य सजिलै, मायामा गाढा गरू। आवोस उज्ज्वल कर्ममा सफलता।

0: मा भए साथमा। मैले लेखेका हजारौं कविताहरूमा छन्द कविता हजारौं लेखेको छु, त्यसमा सबैभन्दा प्रिय कविता यो हो, मन परेको कविता भएर मैले यो प्रस्तुत गरेको छु।
1: आमालाई सम्झिँदै
0: लेखेको कविता।
1: अब यति धेरै कविताहरू सृजना गर्नुहुन्छ, साहित्य सृजना गर्नुहुन्छ, सँगसँगै आफ्नो दैनिक
0: कार्य
1: कसरी समय व्यवस्थापन गर्नुहुन्छ?
0: हजुर, जहाँ इच्छा हुन्छ त्यहाँ उपाय के निकै निस्किन्छ भन्छन्। पक्कै पनि यो साहित्य भनेको रुचिको आफ्नो रुचिको विषय पनि हो। अब जबरजस्ती लेखौँ भन्नु र एउटा चाहनाले लेख्नु फरक पनि हुन्छ। अब सानो बच्चादेखि नै, अब पाँच छ क्लास पढ्दादेखिकै अवस्थामा बुवाले हात समाएर कविता लेख्न सिकाउनु भयो, त्यति बेलादेखि यो रुचि यसमा बढ़िराखेका कारणले गर्दा अहिले समयलाई व्यवस्थापन गर्न त्यति गाह्रो हुँदैन जस्तो मान्छु। अब कार्यक्रमहरू बनाउन अनि कविताहरू गीत गजलहरू लेख्न पनि समय भ्याएको छु, यो आत्मइच्छा नै हो।
1: अहिलेसम्म पनि आफ्नो एउटा जुन मिसन छ छोड्नु भएको छैन, होइन, साहित्यलाई त धेरै माया गर्नुहुन्छ, तर पछिल्लो समय टिकापुरका सवाल गरियो भने एकपटक यो क्षेत्रलाई साहित्यको उर्वरा नै मानिन्थ्यो, होइन, पछिल्लो समय मानिसहरू अलिकति आकर्षण कम देखिन्छ।
0: अब साहित्यिक क्षेत्रमा टिकापुरको माहौललाई हेर्दाखेरि हामीले 51-52 सालमा यसलाई ऊर्जाशील बनाइरहँदाखेरि, अब त्यति बेलाका तत्कालीन आदर्शदीप रावलदेखि लिएर क्षेत्रा समूहदेखि लिएर दिव्यसागर साउदेखि लिएर श्रेष्ठ प्रिया पत्थरज्यू पनि यतै सत्तीमा बस्नुहुन्थ्यो, यहाँ भएर काम पनि गर्नुहुन्थ्यो। उहाँको पनि निर्देशनमा हामी धेरै साथीहरू कुनै न कुनै रूपमा टिकापुरलाई साहित्यको क्षेत्रमा अलिकति बढ़ी सजग सहजता बनाउन विद्यालय विद्यालयमा विभिन्न खालका साहित्यिक कार्यक्रमहरू लिँदै एउटा हामीहरूको त्यति बेलाको सोच र प्रकृति कस्तो थियो भन्दाखेरि साहित्यलाई बालबालिकाको मनबाट उमार्नुपर्छ भन्ने थियो। बाह्य हिसाबले हामीले सुनाउनुपर्छ या अरू ठाउँमा राख्नुपर्छ भन्दा पनि साहित्यलाई सिर्जना कताबाट गर्ने त? बिउ रोप्नु त जमिनमा रोप्नु पर्यो, बिउ त जमिनबाट निस्कन्छ। त्यस्तै साहित्यलाई पनि सिर्जना गर्न उमार्ने क्षेत्र भनेको बालबालिका हो। हामीले खालि माथि बढेर 11-12 या माथिल्ला क्लासहरूमा गएर ल छन्द सिक्नुहोस् या बर सिक्नुहोस् होइन, हामीले सानो क्षेत्रबाट बालबालिकाले एउटा साहित्यको भावना साहित्यप्रतिको आकर्षण गर्नको लागि यसको सुन्दर पक्षहरू, यसका रमाइलो पक्षहरू, मिठा पक्षहरू, यसमा भएका दुःख पीड़ा वेदना, एउटा मानवीय संवेदना प्रकृति छ नि, सबै पानी छ, आगो छ, हावा छ, पानी छ, यो प्रकृतिसँग नजिक भएर त्यसको प्रकृतिसँग मान्छेको जो संवाद छ नि, एउटा मानवीय चेतना छ, मानवीय बानी बेहोरा, संस्कृति परम्परा, विभिन्न कुराहरू छन्, यी सबै कुराको एउटा निचोडलाई बालबालिकाको मन मस्तिष्कमा एउटा शब्द मार्फत एउटा लयमा एउटा तालमा ल्याउन सकियो भने त्यो चाहिँ दीर्घकालीन रूपमा साहित्यको सिर्जना बलियो हुन्छ भन्ने विचार सोच त्यति बेला भएका कारणले हामीले विशेष गरी यहाँको बालबालिका क्षेत्रलाई हामीले बढी प्रेषित गरेका थियौं। अब अहिलेको समयमा हाम्रो धेरै बालबालिकाको क्षेत्रमा ठाउँमा पनि काम गर्नुपर्ने, विद्यालय स्तरमा पनि काम गर्नुपर्ने देख्छु म। अब अन्य स्तरमा कुराहरू गरिरहँदाखेरि अब टिकापुर साहित्य समाजले पनि आफ्नो क्षेत्रमा टिकापुरलाई चिनाउनका लागि विभिन्न राष्ट्रिय स्तर अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू गरिराखेको देख्छु म। अब म आफै प्रवासमा भएका कारणले यता सहभागी हुन सकेको छैन, त्यो आफ्नो ठाउँमा कुरा भयो, तर खासै गरी टिकापुरको विकासको मात्र कुरा गर्ने हो भने अहिले टिकापुर क्षेत्र साहित्यको क्षेत्रमा एकदमै निराश छ, त्यसलाई माथि उकास्न सकिएको छैन, या अहिलेको मैले बुझे सोचे अनुसार चाहिँ नेपाली साहित्यको जो मूलधार छ त्यो मूलधारभित्र टिकापुरको साहित्य पनि जानुपर्छ, त्यो मूलधारभित्र बहनुपर्छ। मूलधार भनेको सधैँ एक्टिभ हुन्छ, निरन्तर बगिरहन्छ, त्यो पुरानो बासी या पहिले गरेको कुराहरूबाट त्यहाँ हामी समाहित हुन सक्दैनौँ, त्यो निरन्तर कन्टिन्युसली बगिरहन्छ। अनि त्यो बगेको धारामा हामी बग्नु छ भनेपछि हामीले आफूलाई अपडेटेड, त्यसलाई आफूलाई अलिक त्योभन्दा बढी पहिलेको भन्दा बढी संघर्षशील, पहिलेको भन्दा बढी साधनारत, साधना सबैभन्दा ठूलो कुरा हो, साधना हुनै पर्ने भयो, सानोतिनो साधनाले साहित्य हुन सक्दैन। बाहिर एउटा लेखावटी या छन्द या मिटरमा हामीले ती शब्दहरूलाई राखेर मात्र पनि बन्दै रहेनछ, त्यसो पनि साधना चाहियो, एउटा साधनाले देख्न सक्ने क्षमता, एउटा साधनाले साहित्यको मार्फतबाट समाज

0: थिएँ, कहिले टिकापुर, कहिले लम्की, कहिले भर्नी, कहिले जोशीपुर, विभिन्न प्रोग्रामहरू जो हुँदै गर्दाखेरि अहिले त्यस्तो अलिक कम देखिन्छ, मान्छेमा साहित्यिक सृजनाहरू देखिँदैन होइन, पत्र पत्रिका त्यति नै देखिन्थे, तर पछिल्लो समय अलिकति ब्याक भएको अवस्था पनि छ।
1: अब अहिले प्रविधिको समय पनि भएका कारणले जस्तो लामो कथाहरू या लामो उपन्यासहरू पढ्नभन्दा छोटो तरिकामा भनिएका कुराहरू एउटा पुरै फिल्मभन्दा सर्ट फिल्महरू मान्छेले बढी ध्यान दिइराखेको अवस्था छ। त्यसलाई प्रविधिका माध्यमबाट अलिकति मान्छेहरूले अहिले फेसबुक, मेसेन्जर, वाट्सएपदेखि विभिन्न खालका माध्यमहरूबाट एउटा साहित्यको सिर्जनाहरूलाई बढी सुन्ने, जस्तो अहिले हामी पनि म समकालीन साहित्य चौतारी, हामीले यसको 3-4 वर्ष अगाडि काठमाडौँमा दर्ता गरेका छौँ, त्यसको महासचिव हुँ म, अनि हामीले त्यसमा लामो समयदेखि 1300 एपिसोडसम्म हामीले चलायौं, प्रत्यक्ष लाइभका रूपमा प्रत्यक्ष लाइभ चलाउँदै प्रविधि मार्फत हामीसँग हजारौं सर्जकहरू जसले गीत कविताहरू गजलहरू रच्नुहुन्छ उहाँहरू उपस्थित हुनुभयो, वाचन भयो। अब जुनसुकै छात्र प्रवासमा बसेको होस् या देशमै बसेको होस् या देशकै कुनै कान्टामा कुनै कुण्डामा बसिएको होस्, त्यहाँबाट पनि सजिलै एउटा सहजताको आधारमा जोडिन सक्ने हुँदा त्यो मूलधारमा बगिराखेको सम्पूर्ण हुन्छ नि, एउटा मूलधारमा नेपाली साहित्यलाई कुनै कान्टाबाट पनि ल्याएर त्यो ठाउँमा जोड्ने प्रयास भए जस्तै धेरैले अनलाइनमा गरिराखेको अवस्था छ, त्यो अनलाइनमा गरिराखेको ठाउँबाट पनि टिका नजोडेको अवस्था। दोस्रो कुरो स्थानीय स्तरमै पनि मैले अघि भने जस्तै हामीले बालबालिकाको मन मस्तिष्कमा साहित्यको सुन्दर पक्षलाई एउटा बसाउन सकिने अवस्था सिर्जना सबैले यहाँको विद्यालय स्तरले पनि गर्नुपर्छ, त्यो बेला धेरै थियो। मैले भने 51-52 को स्तरमा हामीले एउटा कुनै स्कूलमा गएर कार्यक्रम सञ्चालन गरिरहँदा शिक्षकहरूदेखि लिएर सबै खुसी, एकदमै अत्यन्त यति खुसी, ल उहाँहरू चाहिँ साहित्य क्षेत्रको मान्छेहरू आउनुभयो है 51-52 सालतिर। त्यति बेलाको चेतना मलाई मनपर्छ कि, त्यो सुन्दर चेतना हो, एउटा निष्पक्ष हो, कुनै त्यसमा ऊ छैन, कुनै अलिकति धुलोपना कपड छलकपड भने धुलो केही छैन कि, सफा निश्चल छ कि।
0: हजुर,
1: एउटा विद्यालयबाट हामी कार्यक्रमहरू लगभग धनगढीसम्मको विद्यालयहरूमा यहाँबाट टिकापुरदेखि लिएर गयौं, जाँदाखेरि हरेक विद्यालयमा एउटा त्यो उत्साह अनि एउटा त्यो सिक्ने चाहना, या ती बालबालिकाहरूलाई त्यसप्रति त्यति बेलाका हाम्रा गुरूवर्गहरूले सिक्नुपर्छ, बच्चाले चाहिँ कविता गीत गजल लेख्न सिक्नुपर्छ, उनीहरूलाई सहभागी गराउनुपर्छ, यिनीहरूभित्र एउटा प्रतियोगितात्मक कविताका प्रतियोगिताहरू, गजलका कविताहरू प्रतियोगिताहरू राखेर यिनीहरूमा त्यो जो एउटा सिर्जना फुल्ने छ नि त्यसलाई फुल फुलाउनका लागि हामीले प्रयास गर्नुपर्छ भन्ने भावना थियो। अहिलेको समयमा त्यो मैले कुनै विद्यालय मार्फत या यहाँको राज्य सरकार, राज्य सत्ता मार्फत कतै देखेको छैन, सायद त्यसकारणले पनि यसमा अब फरक परेको छ कि भन्ने लाग्छ। त्यसकारणले यहाँको गाउँ नगरपालिका स्तरमा पनि साहित्य क्षेत्रका लागि गर्नुपर्ने देखिन्छ। अब पहिले गरिराखेका धेरै साथीहरू बाहिर हुनुहुन्छ, सायद यो ठाउँमा हुनुहुन्न, त्यसकारणले यहाँका पुस्ता यहाँ अहिले बसिराखेको यो ठाउँमा भइराखेका साथीहरू पनि एकजुट भएर त्यसो गर्नु राम्रो हुन्छ कि भन्ने लाग्छ मलाई।
0: तपाईँको कार्यक्रम मृदुला र मधुबन मार्फत थुप्रै बाहिरका साथीहरू होइन सहितको जुन सिर्जना आउने गर्छ, यसो गर्दाखेरि नेपाली साहित्यलाई माया गर्ने अझै छन् है?
1: हजुर, डायस्पोरामा नेपाली साहित्यको विकास अझ बढी छ। यसो भनिरहँदाखेरि मैले नेपालमा विकास भएको होइन या यहाँ लेखिँदैन भनेको चाहिँ होइन, तर एउटा के हुँदो रहेछ भने जुन ठाउँमा जे कुरा हुन्छ त्यसको महत्व कम हुन्छ भन्छन् नि, त्यसकारणले हामी प्रवासमा बसेका जति पनि हामी नेपाली साहित्यमा कलम चलाउनेहरू उहाँहरूभन्दा बढी माया गर्छौँ भन्न खोजे होइन, कसै गरेर त्यो अनर्थ चाहिँ नजाओस्, तर हामीलाई अलिकति बेसिक चाहिँ अलिक बढी नेपाली भाषाप्रति सबैप्रति बढी माया हाम्रो योको भन्दा पनि अहिले नेपाली साहित्यमा प्रकाशित भएका धेरै कृतिहरू यहाँभन्दा पनि डायस्पोरामा धेरै हुन्छ है, डायस्पोरामा प्रकाशित धेरै भइरहेछन् होइन, डायस्पोराको साहित्य अहिले यहाँको धेरै साहित्यलाई अँगालेको छ, यहाँको धेरै साहित्यलाई थेगेको पनि छ डायस्पोराको साहित्यले, त्यसकारणले अहिलेको डायस्पोरा साहित्य भनेको नेपाली साहित्यमा एकदम अहम भूमिका खेल्छ। त्यसले यहाँको लगानीदेखि लिएर यो वातावरण सिर्जनादेखि लिएर साहित्य पीडा पनि हुनसक्छ, डायस्पोरामा बसिरहनु प्रवासको ठाउँमा एउटा खुन पसिना बगाएर अर्काको देशमा जहाँ आफ्नो एउटा नेपाली मान्छे भेटिन गाह्रो या भेटिए पनि उसँग भएका पीडाहरू आफ्नो पीडाहरू एउटा सम्मिलित गर्नुपर्ने ठाउँ होइन, एउटा देशसँगको देश आफ्नो देशबाट टाढा हुनु, आफ्नो परिवार आफ्नो घर परिवार छोराछोरीसँग टाढा हुनु, ती सबै पीडाहरू र व्यवस्थाहरूले गर्दा पनि त्यहाँ कलमलाई अलिकति यो साहित्यप्रति अलिकति विचार या लेख्नुपर्छ भन्ने भाव भए त्यहाँ अझ बलियो भएर पनि जान्छ कि। दोस्रो कुरा अलिकति समयको समायोजन गरे पनि उहाँले धेरै गर्नुभएको छ, त्यसकारणले मधुबन र मृदुले दुईटै कार्यक्रमहरूमा बांगलादेशबाट हुनुहुन्छ होइन, भूटानबाट यहाँहरूले सुनिरहनु भएको छ हाम्रो सर्जकहरूले होइन, अमेरिकाबाट हुनुहुन्छ, जापानबाट हुनुहुन्छ, यताबाट पोल्यान्डबाट हुनुहुन्छ, लगभग विश्वको अहिले मैले कार्यक्रम प्रस्तुत गरिराखेको लगभग 15 देशहरूबाट नेपाली भाषामा कविता गीत गजल

0: यो मृदु मधुबन र मृदुलयमा प्रस्तुत भइराखेका छन्। त्यो डायस्पोराको ठूलो योगदान हो जस्तो लाग्छ मलाई। धन्यवाद छ उहाँहरूलाई, निरन्तर लागिरहनु भएको छ।
1: आफै पनि बाहिर हुनुहुन्छ होइन?
0: हजुर।
1: त्यो माथि 15 देशबाट साथीहरूले साहित्यिक
0: सृजनात्मक पठाउनुहुन्छ,
1: रचना पठाएर यहाँलाई सहयोग गर्नुभएको छ। नेपाली साहित्यमा ठूलो
0: योगदान छ, डायस्पोराबाट योगदान हाम्रो भन्दा अझ बढी उहाँहरूको योगदानलाई अझ हामीले बढी मान्नुपर्छ भन्ने जस्तो पनि मान्छु म।
1: यतिखेर अर्को साहित्य जो तपाईँलाई आफैले मन परेको छ?
0: धन्यवाद। मैले योभन्दा अगाडि यहाँहरूलाई एउटा कविता सुनाएँ, अब एउटा गजल सुनाउँछु। मेरो मुजारी मुसुमा नखरब भरमा रहेको एउटा गजल छ, त्यो गजल नै यहाँहरूसँग प्रस्तुत गर्दछु। यो मुजारी अखरबमा छ।

जस्तै अन्तिम वक्तामा छु, दुश्मनहरू भेटिन्छन् हेक्का रहोस् डगरमा।

0: मानवीय चेतनाले लिएर लेखेको गजल हो। धन्यवाद।
1: अलोकजीको साहित्यले भारतमा बसेका नेपालीहरूको कथा व्यथालाई कति जस्तो मेट्नुभएको छ?
0: लगभग मैले नेपाली साहित्यमा छन् तर कविताहरू गजलहरूमा कविता चलाइरहँदाखेरि चाहिँ प्रवासका पीडाहरूलाई लेख्ने गरेको छु। पक्कैमा धेरै पीडाहरू लेखेको छु मैले। त्यहाँको बसोबास, हाम्रा आफ्ना समस्याहरू, त्यही ठाउँमा बसेर प्रवासी हुनका समस्याहरू, आफ्नो हक रहितका समस्याहरू, लगभग त्यहाँ हाम्रो नारी जातिहरूले खेप्नु परेका पीडाहरू, हाम्रो एउटा आफ्नो एउटा रोजगारका सिलसिलामा भइराखेका घटना दुर्घटनाका कुराहरू, प्रवासमा बसेर भोगिरहनु भएका कुराहरू लगभग मेरो हरेक गजलमा पाउनुहुन्छ, मैले लेखिरहन्छु, ती त मबाट टाढा हुन सक्दैन।
1: हामी कुराकानीको करिब अन्त्यतिर आएका छौं। मैले सोध्नै भुलेको र आलोकजीले भन्न चाहेको के छ?
0: एकदमै धन्यवाद छ आजको कार्यक्रममा मलाई निम्ताएर, आफ्नो कार्यक्रमका बारेमा र प्रवासमा बसेर पनि नेपाली साहित्यमा मैले गरिराखेका कामका बारेमा केही आफ्ना अनुभवहरूलाई साझा गर्ने यो अवसर प्रदान गर्नुभयो, यहाँप्रति कृतज्ञता व्यक्त गर्दछु। र विशेष गरी टिकापुर सामुदायिक एफएम, जसले आजको तारिकसम्म मलाई एउटा साहित्यकार बनाउन, म आफैले साहित्यकार भन्दिनँ, म सर्जक हुँ, सर्जकहरूले सुन्नुहुन्छ, उहाँहरूले प्रतिज्ञा दिनुहुन्छ के हो कस्तो भन्ने कुरा, तर एउटा समाजको अगाडि, देशको अगाडि, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एउटा एफएमको माध्यमबाट आफूलाई प्रस्तुत गर्ने अवसर, एउटा प्लेटफर्म चेतना सँगसँगै दिएको छ टिकापुर एफएमले। यो मेरो साहित्यिक क्षेत्रको सबैभन्दा ठूलो उपलब्धि हो र यो उपलब्धिले नै मलाई अहिले राष्ट्रिय या अन्तर्राष्ट्रिय स्तरमा जति मैले काम गर्न, विभिन्न क्षेत्रहरूमा अनलाइनमा काम गर्न सकिराखेको छु, अलक्सिजनलाई अलक्सिजन बढाइरहने काम यो टिकापुर एफएमले गरेको छ। त्यसका लागि एकदमै टिकापुर एफएमको सम्पूर्ण टीमप्रति, यहाँप्रति, प्राविधिक पक्षप्रति, सञ्चालक समिति सम्पूर्ण टीमप्रति एकदमै आभारी कृतज्ञ छु। धन्यवाद।
1: यहाँको यो साहित्यले अझै सफलता प्राप्त गरोस् हाम्रो शुभकामना छ। समय दिनुभयो, धन्यवाद।
0: धन्यवाद।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
7: ए रोक रोक रोक,
8: के भयो? किन कराएको यस्तो
7: दाई? यस्तो पनि हुन्छ र?
8: 30 दिनसम्म अनलिमिटेड रे।
9: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: हार्दिक श्रद्धांजलि। अछाम तिमिलसेन हाडाभुवा घर भई हाल भीमापुर बर्दिया निवासी नित्यानन्द तिमिलसेनको हिजो राति करिब 12 बजेतिर भीमापुरमा 86 वर्षको उमेरमा असामयिक निधन भई आज बिहान 11 बजे सत्यकर्णाली घाट राजापुर जाने पुल नजिकै दाह संस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजनहरूमा जानकारी गराइन्छ।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
2: यही असार 13 गते दोस्रो शनिबारका दिन
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: हाँ
1: ता के अद्दु पड्यो भ
0: त्यो त अद्दु पडन छ भ आफ्नो मोबाइल नम्बर बदल

0: वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्नेछ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक बठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोड्नीको दूरबीनबाट शल्यक्रिया
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
2: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
4: जनरल फिजिसियन विशेषज्ञ सेवा
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
4: दन्तरोग सेवा
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
4: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
4: र सिटी स्क्यान सेवा
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी प्यारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
4: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
4: सब परीक्षण सेवा सर्पदंशको उपचार
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
4: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: May I come in, sir?
1: आओ आओ, तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए, एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
7: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
6: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
7: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
6: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
7: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
6: नरम, मुलायम, सुतीको कपडा लगाउने।
7: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
6: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
8: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

तिम फूल साझा हाम्रो माया बिहानी मा कुरा गर्दै रात काटौली एउटै सिरानी मा बाडुल की लाउन।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, थप तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: हार्दिक श्रद्धांजलि। अछाम तिमिलसेन हाडाभुवा घर भई हाल भीमापुर बर्दिया निवासी नित्यानन्द तिमिलसेनाको हिजो राति करिब 12 बजेतिर भीमापुरमा 86 वर्षको उमेरमा असामयिक निधन भई आज बिहान 11 बजे सत्यकर्णाली घाट राजापुर जाने पुल नजिकै दाह संस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजनहरूमा जानकारी गराइन्छ।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
2: यही असार 13 गते दोस्रो शनिबारका दिन
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0195-2287-0385-98-35-98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: बैंकले कभैलै कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागी भर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौ।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: ए बा आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउने हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
2: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि, हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
4: हार्दिक श्रद्धांजलि। अछाम तिमिल सेन हाडाभुवा घर भई हाल भीमापुर बर्दिया निवासी नित्यानन्द तिमिल सेनाको हिजो राति करिब 12 बजेतिर भीमापुरमा 86 वर्षको उमेरमा असामयिक निधन भई आज बिहान 11 बजे सत्य कर्णाली घाट राजापुर जाने पुल नजिकै दाह संस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजनहरूमा जानकारी गराइन्छ।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98 1460204।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भुवाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: ससानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmctikapur@gmail.com।
8: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक *123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824678225
7: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
4: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
3: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
4: चलाइन सर।
3: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
5: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
3: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
6: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो त्यो बर्बर बर्बर कराइरहेको के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकलला रोड टिकापुर कैलाली

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरी बा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: आई बुढल्ला सुन्टो कि नै वनन्डे भोज आगिने न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
3: अरे गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटास तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका अन्से कि कत्रा सुघर बनाएका अन्ला बाटी
3: ए ले ले ठिकै बा चल हाली भाटवट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
5: असार 6 गते पहिलो शनिबार
4: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
5: आउने दिन असार 6 गते पहिलो शनिबार
4: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-63-77-72।
7: ए रुक रुक रुक
8: के भयो किन कराएको यस्तो
7: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
9: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
10: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस् एनसेल नेपालकै लागि।

0: सामुदायिक रेडियो टीकापुर एफएम को मध्याह बाह्र बजे खबर में यहां स्वागत छ। खबरबाट म गीता चौधरी को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रो में पनि सुनिरहनु भएको छ। खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आजदेखि थारू महोत्सव मेला शुरू हुँदै कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रदर्शनी हुने। विश्व मरूभूमि दिवस आज मनाइँदै चरण क्षेत्र संरक्षण र पुनर्स्थापनामा जोर। डोटीको बढी केदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष चन्द उपाध्याय बोहरा विरूद्ध भ्रष्टाचार मुद्दा र चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुसन्धान सम्बन्धी कार्यविधि 2083 स्वीकृत। अब खबर विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बढ़ी केदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, उपाध्यक्ष समेत 8 जना र भागरथी निर्माण सेवाका संचालक विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। स्थानीय ठूलीघाट र कापटी घाटको बगर क्षेत्रबाट ढुंगा गिट्टी तथा बालुवा उत्खनन सम्बन्धी राजस्व रकम संकलन नगरी हानि नोक्सान नी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगले बढ़ी केदार गाउँपालिका डोटीका अध्यक्ष कृष्ण बहादुर चन्द, उपाध्यक्ष इन्द्र कुमारी बोहरा विरूद्ध 14,10,240 रूपियाँ बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ। यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक राज जैशी, लेखापाल युवराज भट्ट, गाउँपालिकाका तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सब इन्जिनियर दान बहादुर पछेरा, भागरेथी निर्माण कैलालीका संचालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केश बहादुर बम विरूद्ध 14,10,240 रूपियाँ बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित हुनुभएको छ। यसअघि तदर्थ समितिको सभापति हुनुभएका विष्ट अहिले अधिवेशनबाट निर्वाचित हुनुभएको हो। हिजो राति सम्पन्न मतदानको मतगणना अनुसार विष्टले 358 मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी जनक सिंह धामी 154 मत पाउनु भएको छ। कुल खसेको मतको 51% कटाउने उम्मेद्वार विजय हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भइसक्नु भएको छ। विष्टसँग पराजित भएका धामी प्रतिनिधि सभा क्षेत्र नम्बर 1 कञ्चनपुरबाट विजय भएका प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। सभापति सहित 16 भूगोल र 15 खुल्ला तथा समावेशी सदस्य चयन गर्न मतदान भएको थियो। आज विश्व विभिन्न देशका चरण क्षेत्र पहिचान सम्मान र पुनस्थापना नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरूभूमि तथा खडेरी विरूद्ध दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको सभाले सन् 1994 जून 17 विश्व मरूभूमिकरण तथा खडेरी विरूद्ध विश्व दिवसका रूपमा घोषणा गरेपछि सन् 1995 प्रत्येक वर्ष यो दिवस मनाउन आरम्भ भएको हो। मरूभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै डिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकारीलाई प्रवर्धन गर्ने उद्देश्यले सो दिवस मनाइने गरिन्छ। राष्ट्रसंघका अनुसार चरण क्षेत्र पृथ्वीको आधाभन्दा बढ़ी भूभागमा फैलिएका विश्वका सबैभन्दा व्यापक तर प्राय बेवास्ता गरिएका पारिस्थितिक प्रणाली सम्बन्धी प्रणाली मध्ये एक हुन्। खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनमा चरण क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। विश्वभर करिब 2 अर्ब मानिसको जीवनयापन यिनै चरण क्षेत्रसँग प्रत्यक्ष रूपमा जोड़िएको छ, जसमा पशुपालक समुदाय तथा आदिवासी समुदायहरू प्रमुख रहेका छन्। खबरमा एकैछिनको विश्रामपछि आउने नै छौं। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: लूबाट कसरी बच्ने?
2: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम मुलायम सुतीको कपडा लगाउने।
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
2: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिप्ती बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: खबरमा फेरि पनि स्वागत छ। टिकापुरमा आजदेखि थारू सांस्कृतिक मेला महोत्सव 2083 शुरू हुँदैछ। आज असार 3 गतेदेखि 7 गतेसम्म टिकापुरको सिटी हलमा शुरू हुने महोत्सवमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन हुनुका साथै थारू भाषाका कला संस्कृति पौराणिक परिकारहरू समेत प्रदर्शनी रहने आयोजकले जनाएको छ। मेला सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम इकाई कार्यान्वयन इकाई धनगढ़ीको सहयोग र थारू टेलिभिजन प्राली धनगढ़ीको आयोजनामा शुरू भइरहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुसन्धान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखि कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राष्ट्रपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खुलेको थियो। यसअघि विधायन ऐन 2081 दफा 35 कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य हुँदा कानूनी रिक्तता भएको थियो। उक्त समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति स्नातकोत्तर तह डीएम एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, एकजना गम्भीर घाइते भएका छन्। कर्णाली राजमार्ग अन्तर्गत तातोपानी गाउँपालिका 3 लाछु गाउँ नजिकै मंगलबार भे 1-89-35 नम्बरको ट्र्याक्टर साँझ 6 बजेतिर दुर्घटनामा परेको हो। जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा तिल्ला गाउँपालिका 4 खवेन्द्र साईको मृत्यु भएको छ। यस्तै सोही ठाउँका देवमणि सार्की गम्भीर घाइते भएका छन्। ट्र्याक्टर सड़कबाट करिब 200 मिटर तल खसेको प्रहरीले जनाएको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने 4 वर्ष स्नातक तह अन्तर्गत बीए बीएड बीएससी र बीबीएस शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट लिन अनलाइनबाट आवेदन दिने व्यवस्था गरिएको छ। साउन 1 गते 2083 देखि भौतिक रूपमा आवेदन नलिने कार्यालयले सूचना जारी गरेर भनेको छ। विद्यार्थीहरूले अनिवार्य रूपमा अनलाइन मार्फत आवेदन दिन कार्यालयले आग्रह गरेको छ। एक असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले बिना अनुमति सड़क खन्न नपाउने भएका छन्। वर्षायाममा धारा ढल बिजुली टेलिफोन लगायत प्रयोजनका लागि सड़क खण्ड तत्कालै मरमत गरी यथास्थितिमा ल्याउन नसकिने र सड़क थप बिग्रिने भन्दै सड़क विभागले यस अवधिमा सड़क खन्न रोक लगाइएको हो। भदौ मसान्तसम्म कुनै पनि सड़क डिभिजन कार्यालयले सड़क खन्ने अनुमति नदिने विभागले सूचित गरेको हो। बिना अनुमति सड़क खनेको पाइए सड़क ऐन 2031 अनुसार कड़ा कार्यवाही हुने समेत सूचनामा उल्लेख छ। स्वयं विभागले भने असारमा आफ्नो कामलाई तीव्रता दिने गर्छ, जुन असारे विकासको रूपमा बदनाम भएको छ। अर्जेन्टिनाले जारी विश्वकपमा शानदार शुरूआत गरेको छ। बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 पराजित गर्दै विजय शुरूआत गरेको हो। मेस्सीले खेलको 70, 60 र 76 मिनटमा गोल गरेको थियो। यो उनको विश्वकप करियरको पहिलो ह्याट्रिक हो। ह्याट्रिकसँगै उनले विश्वकपमा सर्वाधिक 16 गोल गर्ने जर्मनीका मेरोस्लाफ क्लोजको कीर्तिमान बराबरी गरेका छन्। साथै मेस्सीले 6 विश्वकप खेल्ने खेलाड़ीको कीर्तिमान पनि बनाएका छन्। यसै समाचारसँगै मध्याह बाह्र बजेको खबर सकियो। जाँदा जाँदै खबरका मुख्य शीर्षक फेरि। आजदेखि टीकापुरमा थारू महोत्सव मेला शुरू हुँदै डोटीको बडी केदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष चन्द उपाध्यक्ष बोहरा विरूद्ध भ्रष्टाचार मुद्दा। राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित र चिकित्सा शिक्षा आयोगद्वारा छात्रविधि अनुसन्धान सम्बन्धी कार्यविधि 2083 स्वीकृत। हवस् त अहिलेलाई मध्याह बाह्र बजेको खबर सकियो। अर्को समाचार साँझ पाँच बजे थारू भाषामा सुन्न सक्नुहुनेछ। तबसम्म यहाँहरू सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
4: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
6: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 9870107672। स्वास्थ्यका लागि पानी।
10: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
11: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
10: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
11: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सबवाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।
5: काला पहाडबाट नेपाल आएको पनि 2 महिना बितिसकेछ कि, अस्ति भर्खर जस्तो लाग्छ।
6: हो त है, मलाई पनि त्यस्तै लाग्छ। यसपालि त मलाई नेपाल छोडेर जान मन छैन यार।
5: आफ्नो प्यारो जन्मभूमि छोडेर जान मन त मलाई पनि कहाँ छ त ठुले, तर जानै पर्यो। सुन्न ठुले, यसपालिको छुट्टीमा त पोहोरको जस्तो सुल्टिनीहरूसँग यस्तो झ्याउरे गाउने, धोरी गाउने, नाचगान गर्ने, रमाइलो गर्ने कुनै मौकै मिलेन भने
6: अत नि। पोहोर सालको सुल्टिनीहरू कहाँ गएछन्? सबै क्या हो, कोही देखिँदैन त।
5: हो त नि, उपरा यतै आइरहेको जस्तो छ।
6: हो त नि, हो हो,
5: त्यो पोहोर नाचेको सुल्टिनी होइन?
7: भेट भइहाल्नु भयो नि, किन यता अल्मलिरहेको? उता माथि जमदर बाको घरमा कति रमाइलो भएको छ।
5: उतै
7: जाउँ न त, जाउँ।

0: त नि हजुर साह्रै रमाइलो गरियो। आफ्नो त घरमै खोटी स्वदेशमै बसेर केही गर्ने इच्छा हुँदाहुँदै पनि अर्काको देशमा गएर रगत पसिना बगाउनु पर्ने।
1: हाम्रो देश कहिले बन्ने हो र आफ्नो देशमा कहिले रोजगार पाउने हो? जहाँ पुगे पनि आफ्नो देश जन्मभूमिको माया अनि हाम्रो माया नभुल्नु होला है।
0: सुल्टिनी, यो ज्यान जति टाढा भए पनि यो मन यही गाउँमा हुनेछ, सधैँ तिम्रो साथमा नै हुनेछ। तिम्रो यो चोखो मायालाई कहिल्यै बिर्सने छैन र तिमी पनि यो दुखीलाई कहिल्यै नभुल ल।
1: भइहाल्छ नि सुल्टी, लौ त सुल्टी राम्रोसँग जानुहोला। हजुरकै सधैँ यादमा अनि फोनको प्रतीक्षामा हुनेछु। आफ्नो राम्रोसँग ख्याल गर्नु है।
0: लौ त नि सुल्टिनी, धेरै ढिलो पनि भइसक्यो। तिम्रो यो मायालाई, यो सम्झनालाई मुटुभरि साँचेर जाँदैछु। आफ्नो ख्याल गर्नु, अब त बिदा देऊ है सुल्टिनी ठुले। ल जाऊ
2: लौ, जाऊ त नि,
0: जाऊ
2: जाऊ।
3: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
4: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
5: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
4: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
5: उपचार हुने समस्याहरू:
4: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
5: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।
6: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
7: यही असार 13 गते दोस्रो शनिबारका दिन
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, MBBS, MD, न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू: मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM को नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-083-58-835 र 98-685-40

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त नलका मोटर, ढक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं। उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
2: त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरला रोड टिकापुर कैलाली
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो
6: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
5: पढाइ हुने विषयहरू अनिवार्य नेपाली अनिवार्य अंग्रेजी सामाजिक गणित ऐच्छिक लेखाशास्त्र ऐच्छिक वित्त शास्त्र ऐच्छिक अर्थशास्त्र कम्प्युटर विज्ञान भर्ना सम्बन्धी कार्यक्रमहरू भर्ना फारम वितरण जेठ 1 गतेदेखि भर्ना सुरु जेठ 3 गतेदेखि कक्षा सञ्चालन जेठ 25 गतेदेखि पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ थप जानकारीका लागि 091-560-738 091-561-446 98-48-43-31-79 र 98-48-43-36-77
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक *123 ह्यास डायल गरी वा एयरटेल एपमा गई लिनुहोस् एयरटेल नेपालकै लागि
4: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जाछ सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनरो विवरण मागी भर बैंकमी सोधौं सतर्क गरौं ठगी बठिए बचौं
5: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
7: विशेषज्ञ डाक्टर आउने बारेको सूचना वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा
8: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी
9: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
8: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ
9: उपचार हुने समस्याहरू
8: हृदयघात हार्ट अट्याक उच्च रक्तचाप धड्कन अनियमितता मुटुमा दुखै वा जलन स्वास्थ्यमा गाह्रो भएको समस्या कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या हात खुट्टाहरू झमझमाउने मुटुको बाइपास सर्जरीको फलोअप एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान
9: साथै मुटुको इको रगत जाँच र ईसीजी पनि गरिन्छ थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826614300 छ र 9846739785 सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू
5: अनिवार्य नेपाली,
3: अनिवार्य अंग्रेजी,
5: सामाजिक गणित,
3: ऐच्छिक लेखा शास्त्र,
5: ऐच्छिक वित्त शास्त्र,
3: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान,
3: भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 0915607638, 0915614646, 9848431379 र 9848436777।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: आइकै पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछी मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: घर परिवारमा सबै बिरामी
8: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र?
7: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
9: के बर्बर बर्बर कराइरहेछ? के भएको छ तँलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: कौनो व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका और शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार और नियंत्रण लैंगिक हिंसा हो।
1: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरदस्ती, दुराचार, अवांछित स्पर्श, दबाव और शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैसे नहीं देना, बोले नहीं देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई था।
0: ऐसी गतिविधि कोई कैना ओ करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठी। OCMC स्थानीय निकाय, सुरक्षित आवास गृह, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र, महिला सेल में संपर्क करी।
1: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100, महिला आयोग के 1145, बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे, जय से जय।
0: हिंसा अपने फैनाई करी, यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार, सामाजिक विकास मंत्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
2: आईपुगे सर्पले डस्ती को बिरामी बिस्तारे आगन में ल्याउन पाए हुन्थ्यो।
3: एक हाई हमी सहयोग गरेर ल्याउँदै छौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुस् न।
2: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुस्, अनि एकजनाले बिरामीलाई समातेर बस्नुस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
4: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
2: एम्बुलेन्स र अरू चार चाङ्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चारपाङ्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
3: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
2: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
4: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
5: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टीकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
0: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेन्समा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एन्सेल एप मगाई लिनुहोस् एन्सेल नेपालकै लागि
4: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दु खोज्जाछ सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं
5: सिद्धार्थ बैंक बठियाई जनहितमै जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नरेश साहेब तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नातिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेश त एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गरे।
8: कौनो व्यक्ति है लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका ओ शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार ओ नियंत्रण लैंगिक हिंसा हो।
9: कोट पीट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान गैना, जबरजस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैसे नहीं देना, बोले नहीं देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई था।
8: ऐसी गतिविधि कोई कैना करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठबी। OCMC स्थानीय निकाय, सुरक्षित आवास गृह, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र, महिला सेल में संपर्क करी।
9: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100, महिला आयोग के 1145, बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे जय से जय।
8: हिंसा अपने फेनाई करी, यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाए। सुदूर पश्चिम प्रदेश सरकार, सामाजिक विकास मंत्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
6: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइ राख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
3: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MDBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
4: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
3: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
4: उपचार हुने समस्याहरू
3: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
4: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
8: माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 9 असार 3 गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल,
1: टीकापुर कैलाली।
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन।
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ए सन्तेकी आमा, तर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगरजन पन भएन, जाउ भने भयाको मंगल सूत्र बन भाँची गयो।
3: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442408, 9846349261।
6: आओ आओ, तू पायलट चाइनामा त झिल कर त सन्जु, कुछ समस्या त नि हुई?
7: कुछ नि हुई सर, पायलट के 15 सफा रखनु, डर लग के धुआ प्रेस रहो, अगर चेयर सा लग में तो हलचल नहीं करें। मोर सपो का के छापे न तो पायलट जाके
6: मोर सपो है ना, चलेना तो नहीं चलेगा ना?
7: नहीं चलेना सर।
6: विद्यार्थी भैया बाबू पूरा से कह रहा हूँ, मोर सपो डेबो कर से भैया न चलाए नी बिठा सपा मूला से की वाकर मरहल 20 असर नहीं करत खाना नहीं हो जीती। हाँ मुआर सप्पा मुआर देख पड़ना सप्पा है ना, नम तो हाँ सारे पकड़ा नहीं भी
7: सर, मुआर सप्पा देखना से आकर ना
6: सप्पा मुआर देख।

0: snakebite.org मा ल्याएर सेभिथा।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाण्डौ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहरला छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
5: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो?
6: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि।
5: हो र?
6: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल, नेपालकै लागि।
9: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
10: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
9: पढाइ हुने विषयहरू
11: अनिवार्य नेपाली,
9: अनिवार्य अंग्रेजी,
11: सामाजिक गणित,
9: ऐच्छिक लेखाशास्त्र,
11: ऐच्छिक वित्त शास्त्र,
9: ऐच्छिक अर्थशास्त्र,
11: कम्प्युटर विज्ञान,
9: भर्ना सम्बन्धी कार्यक्रमहरू,
11: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
9: भर्ना सुरु जेठ 3 गतेदेखि,
11: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
9: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
10: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर, कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरुरी सूचना।
8: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
5: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
8: भर्ना हुने विषयहरू:
5: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
8: नेत्र विज्ञान ओए।
5: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क रु 1000 मात्र।
8: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर। सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
7: ए सन्त्यकी आमा, तर कान्छा शालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
8: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गल सूत्र बन माथि गयो।
7: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरू अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
8: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
3: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-12-08, 98-486-39-261।

0: आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डिफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-63-77-72।
5: एसईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
6: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
5: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
6: भर्ना हुने विषयहरू:
5: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
6: नेत्र विज्ञान ओए।
5: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
6: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: बैंकमी
1: अँ
0: त केही अद्दु पड्यो
1: त्यो त अद्दु पढिन्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पढिन्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दु बठे सचेत बनौ
0: सतर्क रहौ ठगी बठेई बचौ
2: सिद्धार्थ बैंक पठेई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्म टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 9849588008
6: ए रुक रुक रुक
7: के भयो किन कराएको यस्तो
6: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
8: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र
6: हो नि एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड
9: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एयरटेल एप मगाई लिनुहोस् एयरटेल नेपालकै लागि
10: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
11: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
10: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
11: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
10: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
11: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
12: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रासनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824625232

0: उही सबै पेपर उर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंक

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट पूर्ण बीको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapureFM.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरमा आजदेखि थारू संस्कृति मेला महोत्सव शुरू। टीकापुरमा किसान र विद्यार्थी बीच केरा खेती सम्बन्धी अन्तक्रिया। केरा खेतीमा भविष्य बनाउन सकिने कृषि विज्ञ कालो हमालको भनाई। सामुदायिक पुस्तकालय टीकापुरका निर्वाचित पदाधिकारीको पदस्थापन। ऋणीका आश्रितको मृत्युपछि ऋणी मिनहा दुःखमा साथ दिने सहकारीको खाँचो भएको सरकारवालाहरूको भनाई। र कैलालीको चुरे गाउँपालिका असार महिनाभरि विदाका दिन पनि सञ्चालन हुने। अब खोज खबर विस्तारमा। टीकापुरमा आजदेखि थारू संस्कृति मेला महोत्सव शुरू भएको छ। थारू टेलिभिजनको आयोजनामा भएको महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन वातावरण मन्त्री मानबहादुर रावलले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा मन्त्रालयका सचिव दीर्घनारायण कोइराला, टीकापुरका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी, पूर्व सांसद कैया चौधरी, थारू कल्याणकारिणी जिल्ला अध्यक्ष दिलबहादुर चौधरी लगायतले बोल्नु भएको थियो। कार्यक्रम 5 दिनसम्म सञ्चालन हुनेछ। टीकापुरमा कृषकहरूसँग केरा खेती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायको 16 वार्षिक उत्सवको अवसरमा अन्तर्क्रिया कार्यक्रम भएको हो। कार्यक्रममा विगत लामो समयदेखि केरा खेती गर्दै आउनुभएका कृषक र विद्यार्थी छलफल भएको जनाइएको छ। कृषि विज्ञान विज्ञ कालो हमालले केरा खेती अरू थप खबर गीता चौधरीबाट। कृषि विज्ञ कालो हमालले केरा खेती अरू खेतीभन्दा सिंचाई कम गरे पनि उत्पादन हुन सक्ने, कुहरीले नोक्सान गरे पनि नोक्सानीबाट उकासिन समय नलाग्ने, कोल्ड स्टोर नचाहिने, बाह्रै महिना आमदानी हुने, बजार खोज्न नपर्ने भएकोले सजिलो खेती भएको बताउनुभयो।
1: र मलाई खुसी छ कि अहिले केरा सानो एउटा सानो जमिन छ भने पनि मान्छेले केरा लगाएको छ, चारैतिर केरा लगाएको छ। र अर्को तपाईँहरूलाई एउटा सूचना दिउँ, यो एउटा लाप्पा भन्ने प्रोजेक्ट छ, वातावरण अनुकूलन। उनीहरूको रिसर्चमा के निस्क्यो भने सबभन्दा छिटो वातावरणलाई प्रभाव पार्ने भने गुड प्रभाव पार्ने चाहिँ केरा नै रहेछ, किनभने विदिन वान इयर यो चाहिँ पुरा ग्रिनरी हुन्छ, अरू बोटहरूमा हुँदैन, वर्षौं लाग्छ। र अर्को यो नेपाल अधिराज्यको हिमालय रिजनमा कुनै पनि क्षेत्रमा गर्न सकिन्छ, विदिन वान इयर यसको प्रोडक्सन आउँछ। केरा खेतीमा डेढ वर्ष पर्खिनु पर्यो त उसले धैर्य हुँदैन भने, उसले अब अहिले 7-8 वर्ष पर्खिने अरू पाली लाउँछ त, त्यसमा पर्खिन्छ त, अनि हावाहुरी आयो गयो फेरि अर्को साल पर्ख्यो भनेपछि मलाई चाहिँ त्यसमा लाग्छ नेपालको लागि यो उपयुक्त बाली हो, त्यही हुनाले मैले यसलाई गरेँ।
0: केरा व्यवसाय संघ कैलालीका अध्यक्ष दिपेन्द्र थारूले केरा फलाउने कुराले मात्र सार्थकता नपाउने र बजारीकरणको चुनौती रहेको बताउनुभयो। उहाँले केरा खेतीका लागि प्राविधिकरण गर्ने, यान्त्रीकरण र आधुनिकरण गर्दै आए पनि केही जटिलता रहने बताउनुभयो।
2: यसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनै तहको सरकारहरू लाग्नुपर्ने हुन्छ। सरकार नै नलाग्दासम्म कुनै पनि किसानको बालीले बजार पाउँदैन। र अहिले हामी सबै कस्तो देखिन्छ भनेपछि सबै जिम्मेवारी किसानले नै लिनुपर्ने र किसानले गर्दाखेरि नै यो यति धेरै महँगो चाहिँ केरा खानु पर्यो भन्ने जुन गुनासो छ यो चाहिँ एकदम भ्रमपूर्ण छ।
0: कृषि विकास बैंक टीकापुरका प्रबन्धक दिपेन्द्र रावलले व्यावसायिक परियोजनाबाट हुने फाइदा र धितो मूल्याङ्कनको आधारमा कृषिमा लगानी गर्ने गरिएको बताउनुभयो।
3: यदि व्यवसाय गर्ने किसान हो भने व्यावसायिक परियोजना के छ, त्यसको प्लान के छ, वार्षिक उत्पादन कति गर्ने, सेल्स कति हुने, अनि त्यो उत्पादन र सेल्स लागत र कस्ट बीचको प्रफिट कति हुने, त्यो कुराहरूलाई हेरेर हामी कर्जा लगानी गर्छौँ, परियोजनाको भिजिट गर्छौँ, धितोको पनि चाहिँ मूल्याङ्कन गर्छौँ होइन, धितो मूल्याङ्कन गर्ने छुट्टै बोर्डी हुन्छ, धितो मूल्याङ्कनको लगभग लगभग तपाईँको 10 लाखको मूल्याङ्कन भयो भने 7 लाख हामी कर्जा प्रभाव गर्छौँ, जस्तै 1 करोड मूल्याङ्कन भयो भने 70 लाख कर्जा प्रभाव गर्छौँ।
0: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरका प्राविधिक सहायक सबिना कुंवरले विषादी सम्बन्धी तालिम गोष्ठी सञ्चालन गरिरहेको जानकारी गराउनुभयो।
4: केरा खेती गर्ने किसानहरूलाई चाहिँ सहभागी गरेर हामीले तालिमहरू गरिराखेका छौँ। विषादीको बारेमा, विषादी कसरी छर्ने, कुन रोग लाग्दा कुन विषादी छर्ने, कुन किरा लाग्दा कुन विषादी छर्ने भनेर हामीले लगभग धेरै जसो हामीसँग जोडिएका, कृषिमा अनुदान लिएका भनौँ न जस्तो सम्बन्धित केराको छ भनेपछि हामीले केरा किसानहरूलाई नै सहभागी गराएर तालिमहरू गरिराखेका छौँ। त्यसै गरी अन्तर्क्रिया छलफल गोष्ठीहरू पनि हामीले प्रत्येक वर्ष नै गरिराखेका छौँ।
0: टीकापुरका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले आगामी दिनमा कृषकका हितमा फाइदा हुने खालको कार्यक्रमका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: मैले फेरि यसलाई बजेटिङ गर्ने बेलामा आएपछि म सर्वप्रथम नेपालमा किसानलाई नै महत्व दिने, बाँचेर यस्ता किसानहरूलाई अग्रपन्थीमा राखेर बिहा बिन्ना सामान्य कामकाजहरू किसानलाई कसरी सुलभ गर्न सकिन्छ भन्ने कुराहरूमा म अग्रपन्थीमा रहेर म काम गर्नेछु।
0: अन्तर्क्रिया कार्यक्रममा उठेका प्रश्नको जवाब दिँदै टिस्यू कल्चरबाट बेर्ना उत्पादन गर्नुभएका किसान टेकेन्द्र धामीले पहिला केरा खेती गर्ने कृषकले समस्या भोगे पनि पछिल्लो समय केरा खेतीमा आकर्षण बढ़ेको बताउनुभयो। उहाँले कृषकको बजार कृषकको नियन्त्रण भन्दा बाहिर रहेको बताउँदै आफूले कल्चर गरिसकेका बिरूवा बिक्री वितरण गर्ने गरेको बताउनुभयो।
6: अर्को कुरा, हाम्रो बजार हाम्रो नियन्त्रणभन्दा बाहिर छ र हाम्रो लागत यति छ कि हाम्रो बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति भइसकेपछि ठूलो लगानीमा खुलेका नेपालका टिस्यू कल्चर ल्याब उत्पादन गर्ने बनेका ल्याबहरू अहिले बन्द अवस्थामा छन्। मैले कल्चर गरिसकेको ल्याब प्राइमेरी स्टेजको बेर्नाहरू ल्याएर हुर्काएर किसानहरूलाई बिक्री वितरण गर्छु। टिस्यू कल्चर बिरुवाका विषयमा त्यो पहिलो कुरा रोगमुक्त बिरुवा हुन्छ, कुनै पनि कुरा सबैभन्दा पहिलो प्राथमिकता रोग हो जस्तो लाग्छ। त्यसपछि उत्पादनका सवालमा अन्य हामीले जुन परम्परादेखि रोप्दै आएका गाना निकालेर सकर निकालेर रोप्ने परम्पराभन्दा यो बिरुवा रोगमुक्त हुने भएको हुनाले यसको उत्पादन अथवा यसको बजार राम्रो छ, यसबाट आएको उत्पादनले पनि राम्रो मार्केट लिएको छ। तर
0: कार्यक्रममा विद्यार्थी सुभद्रा उपाध्याय, सुस्मिता सिजवाल, प्रकाश साउ, समीक्षा केसी, लोसी जोशी लगायतले केरा खेती सम्बन्धी जिज्ञासा राख्नु भएको थियो। त्यस्तै कृषक कमला रावल र अनिल कुमारले नगरपालिकाले कृषकका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालय प्राध्यापक रमेश उप्रेतीले कार्यक्रमका सहभागीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रम सञ्चालन प्रदीप साउदले गर्नुभएको थियो। सामुदायिक पुस्तकालय टीकापुरका निर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका छन्। सामुदायिक पुस्तकालयको 6ौं चुनावी साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका हुन्। साधारण सभाबाट अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल, उपाध्यक्षमा मोहन प्रसाद उपाध्याय, सचिवमा दीपक बोगटी, सहसचिव अमित कुमार चौधरी र कोषाध्यक्षमा प्रतीक्षा कुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको थियो। त्यसै गरी सदस्यहरूमा दीर्घबहादुर तिरुवा, मोहन प्रसाद शर्मा, जनक बटाला, दीपक राज बराल, इन्द्रा कुमारी उपाध्याय र तञ्चन चौधरी चयन हुनुभएको थियो। पदस्थापन कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले पुस्तकालयलाई अहिलेको परिवेश सुहाउँदो बनाउनु पर्नेमा जोड़ दिनुभयो। भट्टराईले पुस्तकालयमा पाठकको संख्या वृद्धि गर्न रचनात्मक कार्यक्रम समेत सञ्चालन गर्न सुझाव दिनुभयो। कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिका पूर्व नगर प्रमुख तपेन्द्र बहादुर रावल रहनु भएको थियो। उहाँले पुस्तकालय विद्यार्थी र अन्य नगर नागरिकको अध्ययन र सिकाएको थलो बन्नुपर्ने बताउनुभयो। कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष तारा प्रसाद जोशीले गर्नुभएको थियो भने संचालक निवर्तमान सचिव देवेन्द्र बहादुर शाहले गर्नुभएको थियो। किसान बहुद्देश्य सहकारी संस्थाले श्रीमानको मृत्यु भएकी आफ्ना सदस्य महिलालाई ऋण मिनाह गर्दै तिरेको रकम फिर्ता र क्रिया खर्च उपलब्ध गराएको छ। सहकारी टिकाप नगरपालिका आठकी तारा दमाईलाई 8,43,590 रूपियाँको चेक हस्तान्तर गरेको छ। तारालाई 5,00,000 ऋण मिनाह, 3,30,000 तिरिसकेको ऋण फिर्ता, 8,000 क्रिया खर्च र 5,890 रूपियाँ बीमा प्रिमियम फिर्ता गरेको हो। सहकारीको सदस्य भएर ऋण लिएको महिलाको मृत्यु भएमा ऋणको 140% पाइने र श्रीमानको मृत्यु भएमा 100% ऋण मिनाह हुने र क्रिया खर्च पाइने व्यवस्थाले सहकारीका महिला सदस्य र तिनका परिवारलाई दुःखको बेला राहत मिल्ने गरेको छ। तारा दमाईले ऋण बुझ सम्झेर तनावमा परेको ऋण तिर्नु पर्दैन र तिरेको पैसा फिर्ता आउँछ भनेपछि संस्थाप्रति आभारी व्यक्त गर्नुभएको थियो। कैलाली स्थित किसान बहुद्देश्य सहकारी संस्थाले आफ्ना सदस्यका लागि बनाएको सदस्य सुरक्षा कोष र बीमाबाट यस्तो सुविधा दिने गरेको छ। सहकारीले यस्तो कोषमा वार्षिक नाफाको 10% र कर्मचारीको हरेक वर्ष 2 दिन बराबरको तलब जम्मा गर्ने गरेको छ। बिना भित्र ऋण पाउने महिलाले प्रति 1,850 रूपियाँको बीमा गर्नु पर्दछ। खोज खबरमा अछामको ढकारी गाउँपालिकाले शनिबार विदा नदिने लगातार खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
7: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
7: नरम मुलायम सुतीको कपडा लगाउने।
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
7: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
9: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
11: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
10: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक, गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-3677।
11: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
12: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
11: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2, 3, र 4 शनिबार आउँदै हुनुहुन्छ।
12: ससानो कुरामा तनाव हुने,
11: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
12: कुलटमा लाग्ने,
11: छटपटी हुने,
12: मुटु धेरै ढुकढुक हुने,
11: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि स्वागत छ अब बाँकी खबर। ढकारी गाउँपालिका अछामले अबदेखि शनिबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार आइतबारको बिदा भने यथावत रहनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश बहादुर बोहराद्वारा जारी विज्ञप्तीमा आइतबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिँदा सेवा प्रवाह तथा शैक्षिक पठन पाठनमा समस्या आएको उल्लेख गरिएको छ। सोही कारण आइतबारको बिदा कायम राख्दै शनिबारको बिदा कटौती गर्ने निर्णय गरिएको जनाइएको गाउँपालिकाका उपाध्यक्ष प्रकाश बहादुर साउतको अनुसार 31 जेठमा सम्पन्न कार्यपालिका बैठकको निर्णय अनुसार असार 1 गतेदेखि नै उक्त व्यवस्था लागू भइसकेको छ। नयाँ कार्य समय अनुसार सोमबारदेखि शुक्रबारसम्म सबै सरकारी कार्यालय बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन हुनेछ भने शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म कार्यालय खुल्ला रहनेछ। यस्तै सामुदायिक तथा संस्थागत विद्यालयका हकमा सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म र शनिबार बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म पठन पाठन सञ्चालन गरिनेछ। यस निर्णयले सरकारी सेवा प्रवाह र विद्यालयको शैक्षिक गतिविधिमा सहजता ल्याउने अध्यक्ष साउदको भनाइ छ। कैलालीको चुरे गाउँपालिका अनुसार असार महिनाभरि सञ्चालनमा आउने भएको छ। मंगलबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका कार्यालय असार महिनाभरि विदाको दिन पनि सञ्चालनमा आउने उल्लेख गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीद्वारा जारी सूचनामा आर्थिक वर्षको अन्तिम महिनामा हुने कामको चाप र सेवाग्राहीलाई हुने असहजतालाई मध्यनजर गर्दै असार महिनाभरि सार्वजनिक विदाका दिन पनि गाउँपालिकाको कार्यालय सञ्चालन रहने उल्लेख छ। सूचनामा विदाका दिन भुक्तानी सम्बन्धी फाइल पेश गर्ने, योजना अनुगमन नाप जाँचका निवेदन पेश गर्ने लगायतका सेवा लिन अनुरोध गरिएको छ। यही असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्न शुरू गरिने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराउनु भएको हो। आगामी आर्थिक वर्ष 2083-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। खोज खबरमा जनावस र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
7: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
13: समस्याहरू: किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
14: महिनाको महिनावारी गडबडीको समस्या,
13: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
14: पेट सम्बन्धी सम्पूर्ण समस्या,
13: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
14: ईसीजी सेवा,
13: डिजिटल एक्सरे सेवा
14: र प्रयोगशाला ल्याब सेवा।
13: फोन नम्बर 98484-27359 र 98842-7359। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
0: । विश्रामपछि फेरि पनि स्वागत छ अब बाँकी खबर। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्मसम्भारका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ। तीन महिनादेखि खटिएको प्राविधिक टोलीले बाँके, दाङ, कपिलवस्तु र नलप्रासी क्षेत्रका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन पूरा गरेको हो। सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्दै हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण संकलन गर्ने तथा अभिलेख अध्यावधि गर्ने काम गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी द्विपक्षीय बैठकपछि गठन गरिएको फिल्ड सर्वेक्षण टोली नम्बर तीनले नलप्रासीको त्रिवेणी घाटदेखि बर्दियाको कर्णाली क्षेत्रसम्मको सीमा क्षेत्रमा कार्य गरेको थियो। टोलीको कार्यक्षेत्र नलप्रासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्ला रहे पनि यसपटक मुख्य रूपमा बाँके, दाङ र कपिलवस्तुमा सीमा स्तम्भ निर्माण तथा मर्मत सम्भारको काम गरिएको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणाका अनुसार नेपाल र भारत दुवै पक्षको सहकार्यमा 42 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने 109 सीमा स्तम्भको मर्मत सम्भार सम्पन्न गरिएको छ। बाँकी जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको तथा नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्मत सम्भार गरिएको उहाँले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। बुधबार प्रतिनिधि सभामा विनियोजित विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै उहाँले वन्यजन्तुका कारण प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो। मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, मगर, गोही, अजिंगर, बाँदर, बदेल तथा नीलगाय सहित 16 प्रजातिका वन्यजन्तुबाट मानव जीवन, पशुधन तथा बालीमा पुगेको क्षतिका लागि राहत उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो। खोज खबरमा म पालो जनआवासको कर्णाली मावि टिकापुरमा विद्यार्थीका लागि एनसीसी तालिम शुरू गरिएको छ। तालिममा विद्यार्थीलाई अनुशासन, नेतृत्व, देशभक्ति, शारीरिक तन्दुरूस्ती र विपत्ति व्यवस्थापन सम्बन्धी सिप सिकाइन्छ। आजको जनाजमा हामीले तालिमका लागि छनौट भएका केही विद्यार्थीलाई कस्तो लाग्दैछ भनी सोधेका छौ।
15: मेरो नाम एल्विना रसाइली हो, म श्री कर्णाली सेकेन्डरी कक्षा 10 पढ्छु। अहिले म एनसीसीको सिलेक्सनमा पढ्न सफल भए, त्यसको लाग्दा मलाई धेरै नै गर्व महसुस भएको छ। त्यो ड्रेस लाउँदा नि हामीलाई एकदमै गर्व महसुस हुन्छ। एनसीसीमा धेरै राम्रो कुराहरू सिकाइन्छ, डेली हाम्रो ट्रेनिङ हुन्छ, जस्तै सरहरूले पनि धेरै राम्रो कुराहरू सिकाउनुहुन्छ, धेरै ट्रेनिङहरू गराउनुहुन्छ हामीलाई। अनि मलाई चाहिँ यो आर्मीहरूलाई देखेर एकदमै गर्व महसुस हुने अनि आफूलाई पनि बन्न इच्छा लाग्ने त्यस्तो थियो। मलाई चाहिँ अहिले चाहिँ एनसीसीमा गएर मेरो यो सपना अब पछि गएर नि पूरा हुन्छ जस्तो लाग्छ। पछि गएर आर्मीमा हामीलाई यस्तो मिल्यो भने हामीलाई चान्स मिल्ने प्लस पोइन्ट हुन्छ हाम्रो, आर्मीमा गयो भने एकदमै प्राउड फिल भइरहेछ मलाई।
16: मेरो नाम चाहिँ हिमानी भण्डारी हो, क्लास 10B हो। एनसीसीमा जोइन भएर चाहिँ म पनि एनसीसीमा सेलेक्ट भएको मान्छे, अनि मलाई चाहिँ एकदम गर्व फिल लागिरहेछ होइन। त्यो पुस्ता लगाउँदा पनि हुन्छ नि एकदम अलग्गै टाइपको भाइ भइरहेछ, सो प्राउड फिल भइरहेछ भनौँ न।
17: मेरो नाम निशान साउद हो। यस्तो सोचेको छैन कि म यहाँ पुग्ला भनेर, एनसीसीमा के गर्दा भनेर खुसी लागिरह, अनि आफ्नो सपना पनि पुरा हुन सक्छ पछि बन्ने मन लाग्यो भने आफूलाई सजिलो पनि हुन्छ भनेर यो एनसीसीले धेरै सहयोग गरिरह हामीहरूलाई।
18: मेरो नाम आवाज चौधरी हो, म कक्षा 10B पढ्छु, म खेलाडी पनि हो। मलाई एनसीसीमा सेलेक्ट भएर मलाई खुसी लाग्छ। मेरो मिसन पनि, मेरो सपना पनि आर्मी नै थियो, सानैदेखिको सपना आर्मी हो, सजिलो भएको छ।
0: यस्तै समाचारसँगै खोज खबर सकियो अन्त्यमा। जाँदा जाँदै खबरका मुख्य शीर्षक फेरि एकपटक। टिकापुरमा आजदेखि थारू सांस्कृतिक मेला महोत्सव शुरू। टिकापुरमा किसान र विद्यार्थी बीच केरा खेती सम्बन्धी अन्तर्क्रिया। केरा खेतीमा भविष्य बनाउन सकिने कृषि विज्ञ कालु हमालको भनाई। सामुदायिक पुस्तकालय टिकापुरका निर्वासित पदाधिकारीको पदस्थापन, ऋणीका आश्रितको मृत्युपछि ऋणी मिनहा दुःखमा साथ दिने सहकारीको खाँचो भएको सरकारवालाको भनाई, र कैलालीको चुरे गाउँपालिका असार महिनाभरि विदाका दिन पनि सञ्चालन हुने। हवस् त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म पूर्ण पनि बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
5: आई बुढल्ला सुन्टो कि नै वा नन्दे भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
6: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
5: तुहार बाटा तुहार रामपुरान दिदी यही सामुएल ज्वेलर्स में से गहना बना कान से कतरा सुगर बना कर लाटी
6: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
5: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864441208 ओ 9846939261।
7: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना
5: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ
4: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला
5: भर्ना हुने विषयहरू
4: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
5: नेत्र विज्ञान ओए
4: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र
5: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044 98587-80044 र 97642-33921 वेबसाइट www.mahakalishikshalaya.edu.np

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानि विभागीय कार्यवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदको बजेट बहसमा वैदेशिक रोजगारीदेखि सरकारी उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धमा मन्त्रीहरूको प्रतिबद्धता, कार्यान्वयनको परीक्षा भने बाँकी। पारिश्रमिक निर्धारण समिति खारेजी, सरकारको खर्च घटाउने उपाय।
1: जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: नेपाल भारत सीमामा 42 नयाँ स्तम्भ निर्माण, 109 को मर्मत सम्पन्न। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण चिया बगानहरू बन्द हुँदै व्यवसायीहरू आक्रोशित।
2: मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो।
0: असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा, 30 वर्षको समस्या समाधान गर्ने सरकारको दावी। सरकारी क्षेत्रको बचत फिर्ता, सरकारको लगानी बिनै गर्न सकिने।
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन।
0: र इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागतद्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि बन्द, उद्योग पुनः सञ्चालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद र व्यथितिक को विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगाम बिनाको घोडा जस्तै भएको टिप्पणी गर्दै दर्शकोदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
6: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लोयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर शुरूमा नीतिगत सुधारतिर उन्मुख छौं, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
5: त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन, प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। उहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
7: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11.24 करोड़ बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32.46 करोड़ रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। वहाँका अनुसार हाल सातवटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग सञ्चालन गरिने तयारी रहेको वहाँले संसदलाई जानकारी गराउनुभयो।
8: नेपाल आयल निगमबाट सिलीगुड़ी चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
5: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिलचनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
1: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिन। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
5: हाल रहदनी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात डुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको छ। संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
5: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कोंगो भिड्दै छन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामान्य हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कोंगो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह के का उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
0: सन्तोषी रावल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भर कम
9: विद्युत छैन। हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन।
0: इन्टरनेटमा समस्या झन थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
11: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
10: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
11: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
10: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
11: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
10: नरम मुलायम सुतीको कपडा लगाउने।
11: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
10: र बालबालिका वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
12: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
13: गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
14: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
13: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
15: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
16: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
14: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
16: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 36 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लाल पूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र बन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्म सम्हारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँकी दाङ कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधि गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 स्तम्भको मर्म सम्हार सम्पन्न भएको छ। बाँकी जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्म सम्हार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
17: नाम गुप्त राख्दै म एक संघीय शिक्षण सिकाइ अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढ़ेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
18: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
19: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाइ अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढ़िसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ। यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढ़िहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
20: नमस्कार, म गङ्गे अधिकारी दैलेखको डुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 यो छानामा रेक्चामा कल्चो डुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई के समस्या छ? एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ, हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने हो?
18: तपाईँको प्रश्नको जवाफ दिँदै हुनु कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन नेउपाने।
21: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो। अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन। एउटा समस्या चाहिँ यो रह्यो, अर्को चाहिँ नि अब अरू प्राविधिक समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
18: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बच्न खोपको आवश्यकता।
22: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा ठूलो प्राथमिक उपचार हो।
0: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
22: घरमै बसिरहेको कुरो त चाँडै आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेल्थ सेक्रेटरी गरेको, जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले, खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि, हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ, आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई, त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको केसहरू पनि देखेको छ। त्यो यसका

0: कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो यो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको, यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाई चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने, बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्क मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको र उनीहरूले त्यो कुरा खुलेर बाउ आमालाई भन्दैनन्, र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिस संक्रमण देखिएको छ।
1: साथीसँग छरछिमेका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावकलाई आएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु, झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने सङ्केतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
0: पाउँछ? यसमा के छ भन्दा रेबिस संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प बिहीन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामी प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि, त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेन र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट यसमा चाहिँ 2-3 कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिक हरूलाई पुर्याउन सकियो भने एउटा कुरा, हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
1: पनि यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
0: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाई भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले, होइन के छ भन्दाखेरि कुकुरको टोकाई हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
1: तत्कालै
0: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
1: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ, पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
0: बिल्कुलै के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नजाऊँ, यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ, त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ।
1: साबुन पानी यदि त्यहाँ भेटिएन, साबुन भेटिएन भने
0: कुनै पनि

0: डिटर्जेन्ट
1: कुनै पनि
2: त्यो भनेको
3: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो. तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति. त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो.
4: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्. कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ. भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ. शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ. इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: उए, सबै पेपर अरूको सकिया हो?
6: अँ, सकियो।
5: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी।
6: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
5: उए, बैंकमी
6: बैंकमी
5: त्यही
6: अद्दु पढ्यो भ?
5: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पढन्छ। आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पोग्दो बठे सचेत बनौ,
6: सतर्क रहौ, ठगी बठे बचौ।
7: सिद्धार्थ बैङ्क बठे जनहितमै जारी सन्देश।
8: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार, सम्पूर्ण गजलीय मनमुटुहरूमा साहित्यको विवादन समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकाफ एफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलख रञ्जन लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। यहाँहरूले कार्यक्रम मधुबन www.tikapurefm.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु कुपन्डोल ललितपुरका स्रष्टा गजलकार सुधीर थापाज्यूको हजज मुसम्मन सालिम बहरमा रहेको यो गजल।

कुपण्डोल ललितपुरका स्रष्टा गजलकार सुधीर थापाज्यूलाई हजरत मुसलमान सालिम बर्मा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछौ। दार्जीलिङ भारतका स्रष्टा कवि गजलकार बीके मुखिया बाङदेज्यूको मजिद मुसलमान सालिम बर्मा रहेको यो गजल।

दार्जिलिङ भारतका स्रष्टा गजलकार बीके मुखिया बाङ्देज्यूलाई मजिद मुसम्मन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि गजलकार छत्रपति दाहालज्यूको मुत्कारी मुसम्मन सालिम बहरमा रहेको

काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहालजीलाई यो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका स्रष्टा कवि गजलकार कपिल किशोर घिमिरेज्यूको मुत्कारी मुरब्बा सालिम भरमा रहेको यो गजल।

साङका स्रष्टा गजलकार कपिल किशोर घिमिरेज्यूलाई मुतकारी मुरब्बस तालिम भरमारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। सर्पाङ भूटानका स्रष्टा गजलकार अच्युत घिमिरेज्यूको मुतकारी मुसमन सालिम भरमारेको यो गजल।

सरपाङ भुटानका स्रष्टा गजलकार अच्युत घिमिरेज्यूलाई यो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पोखरा 26 कास्कीका स्रष्टा कवि गजलकार ऋषिकेश बरालज्यूको मुत्कारी मुसमन सालिम बहरमा रहेको यो गजल।

पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश बराजुलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार अनुराग अरूणज्यूको मुजारे मुसमन अखरब भरमा रहेको यो गजल।

काठमाडौँका स्वस्थकार अनुराग अरुणज्यूलाई मुजारे मुसुमनक र बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्वस्थ गजलकार विमला चन्द्र सानुजीको मुत्कारी मुसुमन सालिम बहरमा रहेको यो गजल।

काठमाडौँमा कार्यरत बैतडी संस्थाका गजलकार बिमला चन्द्र सानुजीलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मधुबनको अन्तिम गजल प्रस्तुत गर्दैछु दाङका संस्था गजलकार हरिप्रसाद पौडेल स्वर्ण शिखाज्यूको मुत्कारी मुसमन सालिम भरमा रहेको यो गजल।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले शुरूआत गर्नेछौ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्।
0: र तेहरानले आफ्ना दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक तीनवटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढ़ेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्दका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 ले प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 ले डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल छामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौं। उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम शुरूआत गरिसकेका छौं। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौं भन्ने कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रियामा धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौं र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौं।
0: त्यस्तै नेपाली कांग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारीले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरूरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको

0: बताइन्।
1: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
2: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अगाडि पनि हामीले दुई हप्ता जति लागि व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौं भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
2: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको त्यो केही समयका लागि पुग्छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध
0: केही समय भनेको चाहिँ एक दुई साता
2: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ
0: सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
2: यो पुरै सहज भएर जानका लागि चाहिँ विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ। हामी त्यो गर्छ।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसंग संक्षेपमा, सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी वर्खायाममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक वर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा वर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र

0: उनको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एक अर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: संगे मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
4: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद

0: गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौ।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौ।
0: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
0: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
0: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
0: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
0: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान सोतीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइ राख्नु पर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम मुलायम सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
2: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98578080044 र 97642 33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: उए सबै पेपर अर्को सकिया हो?
4: अँ सकियो।
3: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि।
4: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
3: उए बैंकमी
4: बैंकमी
3: हाँ
4: ता केही अद्दु पड्यो भ?
3: त्यो त अद्दु पड्छ भ। आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे। सचेत बनौ,
4: सतर्क रहौ, ठगी बठ्याई बचौ।
5: सिद्धार्थ बैंक पठ्याई जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेप में हामी स्वागत छ। खबर संक्षेप रतन चौधरी को नमस्कार। टीकापुर में कृषकहरूसँग केरा खेती संबंधी अन्तरक्रिया कार्यक्रम भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय को 16 वार्षिक उत्सव का अवसर में अन्तरक्रिया कार्यक्रम भएको हो। कार्यक्रममा विगत लामो समयदेखि केरा खेती गर्दै आउनुभएका कृषक र विद्यार्थी बीच छलफल भएको छ। कृषि विज्ञान कालु हमालले केरा खेती अरू खेती भन्दा सिंचाई कम गरे पनि उत्पादन हुन सक्ने, हुरीले नोक्सान गरे पनि नोक्सानमा समेतबाट उकासिन समय नलाग्ने, कोल्ड स्टोर नचाहिने, 12 महिना आमदानी हुने, बजार खोज्नु नपर्ने भएकाले सजिलो खेती गर्ने भएको बताउनु भएको छ। केरा व्यवसाय संघ कैलालीका अध्यक्ष दिपेन्द्र थारूले केरा फलाउने कुराले मात्रै सार्थक त नपाउने र बजारीकरणको पनि चुनौती रहेको बताउनु भएको छ। उहाँले केरा खेतीका लागि प्रविधिकरण समेत गर्न र यन्त्रीकरण गर्न आधुनिकता समेत रूपमा यसरी गर्दै जाँदै गरेकोले जटिलता समेत रहेको बताउनु भएको छ। कृषि विकास बैंक टीकापुरका प्रबन्धक दिपेन्द्र रावलले व्यावसायिक परियोजना समेत परियोजनाबाट हुने फाइदा र ढितो मूल्याङ्कनको आधारमा कृषिमा लगानी गरेको बताउनु भएको छ। सामुदायिक पुस्तकालय टीकापुरका निर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका छन्। सामुदायिक पुस्तकालयको आठौं चुनावी साधन सभाबाट निर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका हुन्। साधन सभाबाट अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल, उपाध्यक्षमा मोहन प्रसाद उपाध्याय, सचिवमा दीपक बोगटी, सहसचिवमा अमित कुमार चौधरी र कोषाध्यक्षमा प्रतीक्षा कुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसै गरी सदस्यमा दीर्घबहादुर तिरुवा, मोहन प्रसाद शर्मा, जनक बटाला, दीपक राज बराल, इन्द्र कुमारी उपाध्याय र कञ्चन चौधरी चयन हुनुभएको हो। पदस्थापन कार्यक्रममा पूर्व ऊर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टराईले पुस्तकालयलाई अहिलेको समेत परिवेश सुहाउँदो बनाउनु पर्नेमा जोर दिनु भएको छ। टीकापुर नगरपालिका वार्ड नम्बर 7 शक्तिमा बाल बालिका लक्षित स्थानीय तहको बजेट नीति तथा कार्यक्रम विषयक संवाद कार्यक्रम भएको छ। विकासका लागि युवा ऐक्यबद्धता यार्ड ढनगरीले विकासका लागि युवा ऐक्यबद्धता यार्ड धनगढ़ीले ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो।

0: कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख राम बहादुर नगारजी वार्ड नम्बर 7 का कार्यवाहक वडाध्यक्ष राजकुमार चौधरी वडा सचिव कमला पोखरेलले कर्णाली माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र खड्का अभिभावक तथा बाल बालिकाले उल्लेखनीय सहभागिता जनाएका थिए। संवाद कार्यक्रममा सहभागी बाल बालिका अभिभावक तथा सरकारवालाहरूले वार्ड नम्बर 7 को बाल बालिकाहरूको समस्या उठाएका छन्। उनीहरूले कर्णाली माध्यमिक विद्यालयको शौचालय अभाव, यसरी कक्षा कोठामा पर्याप्त फर्निचर तथा डस्टबिनको कमी, स्वच्छ खानेपानी र स्वास्थ्य सामग्रीको अभाव, सड़क किनारमा वृक्षारोपण, नाला सरसफाई लगायतका विषयमा समेत प्रश्न, जिज्ञासा तथा गुनासो गर्नुभएको थियो। सहभागीहरूले उठाएको सवालको प्रश्नको जवाब दिँदै कार्यवाहक नगर प्रमुख राम बहादुर नागाजीले टीकापुर नगरपालिकाले बाल विवाह न्यूनीकरणका लागि माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ। उहाँले बाल बालिकाहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श, अपाङ्गता भएका बाल बालिकाहरूका लागि सहायक सामग्री वितरण, वार्ड नम्बर 7 र 9 बाल मैत्री तथा पोषण मैत्री वाडा घोषणा अभियान, विपद जोखिम न्यूनीकरण सम्बन्धी तालिम तथा किशोर किशोरीका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ। किसान बहुद्देश्य सहकारी संस्थाले श्रीमानको मृत्यु भएका आफ्ना सदस्य महिलालाई ऋण मिन्हा गर्दै तिरेको रकम फिर्ता र क्रिया खर्च उपलब्ध गराएको छ। सहकारीले टीकापुर नगरपालिका 8 की तारा दमाईलाई 8,43,599 रूपियाँको चेक हस्तान्तरण गरिएको छ। तारालाई 5 लाख ऋण मिन्हा, 3,30,000 तिरेको ऋण फिर्ता, 8,000 क्रिया खर्च र 5,890 रूपियाँ बीमा प्रिमियम समेत फिर्ता गरेको बताएको छ। ढकरी गाउँपालिका अछामले अबदेखि शनिबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार आइतबार बिदा भने यथावत रहनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश बहादुर बोहराद्वारा जारी विज्ञप्तीमा आइतबार र शनिबार 2 दिन सार्वजनिक बिदा दिँदा सेवा प्रवाहमा तथा शैक्षिक पाठन पाठनमा समस्या भइरहेको उल्लेख गरिएको छ। सोही कारण आइतबारको विदा कायम राख्दै शनिबारको विदा कटौती गर्ने निर्णय गरेको जनाएको छ। कैलालीको चुरे गाउँपालिकामा असार महिनामा भरि सञ्चालनमा आउने भएको छ। मंगलबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय असार महिनाभरि विदाको दिन पनि सञ्चालन रहने उल्लेख गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीद्वारा जारी सूचनामा आर्थिक वर्षको अन्तिम महिनामा हुने भएको कामको चाप र सेवाग्राहीलाई हुने असहजतालाई मध्यनजर गर्दै असार महिनाभरि सार्वजनिक बिदा दिन पनि समेत गाउँपालिकाको कार्यालय सञ्चालनमा रहने उल्लेख गर्नुभएको छ। यही असार तेस्रो सातादेखि सुकुम्बासी लाई लाल पूर्जा वितरण गर्ने शुरू गर्ने बताएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यस बारेमा जानकारी गराउनु भएको हो। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था, अध्ययन, अभिलेखीकरण तथा मरम्मत सम्भारका लागि सञ्चालन गरिएको 3 महिनाको समेत फिल्ड सर्वेक्षण सम्पन्न भएको छ। 3 महिनादेखि खटिएको प्राविधिक टोलीले बाँकेदाङ, कपिलवस्तु र नलपरासी क्षेत्रका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन पूरा गरेको बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: महाराज परीक्षित
1: राजा परीक्षित लाई सुखदेव स्वामी आज्ञा गर्नुभयो
0: लौ त सरकार परीक्षित महाराज अब बाकी अंश तपाई के सुन्नुहुन्छ भन्दा अब मृगण्डुका पुत्र मार्कण्डे कहिल्यै नमर्ने भए चिरञ्जीवी भएपछि उनले के गरे अब माया देख्नु पर्यो भने माया यति माया लाग्छ र भन्छन् नि त के भने अब मायाले गर्दा चट्टकै भएको भुत्तुकै भएको छोड्नै नसकेको फनफन घुमिरहेको यति माया लाग्छ र के गर मर्नु हुँदैन भन्छन् के भनेको थियो माया लाग्छ भने फेरि गिरी आउँदा नि माया माया भन्छन् के भने महाराज परीक्षित अब त्यो माया भनेको

जुन वस्तु के हो अब त्यसको पहिचान सुन्नुहोस्। माया भने क्या क्या क्या है? माया भनेको यसरी प्रमाण गरेको छ, भगवानले आज्ञा गरिबक्छु तिमीलाई म माया देखाइदिन्छु भनेर प्रयागराजमा एक दिन मीरकण्डुका पुत्र मार्कण्डेलाई हस्त माया भनेको कस्तो रहेछ भनेर उहाँ गम्भीर सोच राखेर बसिरहनु भएको थियो। एक दिन हुनाहारसँग पानी पर्यो, आफू बसेको ठाउँमा रुझायो, त्यसपछि बाटो रुख चढ्नुभयो त्यो अर्को रुखै डुबायो, त्यसपछि माथि डाँडामा चढ्नुभयो त्यो डाँडै डुबायो, हिमालमा चढ्नुभयो पौडने जाँदा हिमालय डुबायो, सबै ठाउँ टन्ने पानी पानी, एउटा बहरको पत्ता भरिको बच्चा, त्यो सानो बहरको पात भरिएको बच्चा लप लप आफ्नो दाहिने गोडाको जब यस्ता कारणबाट मुखमा दाहिने गोडाको यस किसिमबाट जब म बुढी औठो लिएर बारम्बार लप लप चुसिराखेको रहेछ। ए मेरो महाराज, यो कहाँबाट आयो? तिमी को हो? अब म नगिदी जान्छु भनेर त्यत्रो संसारको समुद्रको तुफानमा मृगण्डुका पुत्र मार्कण्डले टक्क पुग्नु भएको थियो। त्यही बेलामा पुग्दाखेरि मृगण्डुका पुत्र मार्कण्डले पुग्दा त्यही बच्चाको नाका पालबाट स्वाट्ठै भित्र छिर्नुभयो। त्यो बच्चाको नाको पालबाट भित्र छिरिसकेपछि हेर्दा त सहर बजार टाउन प्लान घर परिवार बन्धु ब्रिगादी सारा सम्पूर्ण इतिश्री सम्पत्ति त्यही रहेछ। धन्य नारायण, धन्यै मेरो ज्यान गएको, तर यहाँ आएर मेरो ज्यान बचाए मेरो खुसी हुनु हो। अल्लीखेरमा त्यो बच्चाले फेरि आछु गरिएको थियो, अघिकै समुद्रमा चुरुलुम्मा डुब्न आइपुग्नुभयो अनि अल्लीखेरमा बिउ जानुभयो। आफू जहाँ बसेको त्यहीँको त्यही कहीँ बाटो उठ्ने खेल्ने भएको रहन्छ। अब के हो त यो माया भनेको? हुँदै नभएको कुरा जो हो त्यसलाई पनि हिँड्छ माया। हिजो बेलुका सपना देखे जस्तै देख्नुभयो, देख्नुभयो नि त्यस्तै हो। यसै प्रभावबाट रातिमा सपना देख्दाखेरिमा हरेक चिज देखिन्छ, तर बिउजेपछि केही रहन्न। त्यस्तै माया भनेको पनि यो संसार झुटो हो मेरो महाराज। हिनाइदेऊ मायाको डोरी लौ न प्रभु बचा।

0: यस्तो पनि हुँदो रहेछ मेरो भगवान,
1: यस्तो पनि हुँदो रहेछ मेरो भगवान,
0: मायालाई नजिते मा चौरसीमा जान छिनाइदो।

0: यसरी भगवानको प्रतिमा मायाको विभूति दर्शन पाम भगवान पाओ पर्नुभयो शरण पर्नुभयो मृकण्डुका पोत्र मार्कण्ड चिरञ्जीवी हुनुभयो। आज त्यही वरको वृक्ष अहिलेसम्म जीवित छ जहाँ भन्छ अक्षय वट प्रयाग राज गंगा यमुना र सरस्वतीको संगममा भारतमा त्यस्तो भरको बोट आजसम्म जीवित छँदैछ महाराज। यस पवित्र पावन क्षेत्र भारत वर्षको बयान अब त्यसदेखि पछाडिबाट उत्तम प्रकारको स्थानको वर्णन यहाँलाई मैले बताए। अब के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा लौ त मेरो भगवान हजुरका मुखारविन्दबाट सबै प्रकारको कुराहरू मैले श्रवण गर्दै गर्दै गर्दै गर्दै आए। अब सबै कुरा यहाँलाई मैले बताइसके। मृकण्डुका पुत्र मार्कण्डलाई साम्म सदा शिवजीले दर्शन दिन जानुभयो। तिमी साह्रै ठूलो पुण्यात्मा छौ रे। वरदान माग भन्दा हजुरका प्रतिमा बारम्बार कन र शिवजी विष्णुका प्रतिमा नाम संकीर्तन सुन्ने मलाई हजारौं कान दिनुहोस् भन्नुभयो। ठिक वरदान दिनुभयो। मृकण्डुका पुत्र मार्कण्ड चिरञ्जीवी हुनुभयो महाराज परीक्षित। अनि त्यसपछि पछाडिबाट हजारा कान प्राप्त गरेर उहाँलाई प्रबल शक्तिको वर्णन विस्तार पनि भयो। लौ त सरकार अब तपाईँ के सुन्न चाहिबक्सुहुन्छ भनेको राजा परीक्षितलाई सुखदेवले गम्भीर वाणीमा सारा कथाको प्रवचन दिइसक्नु भएको छ। अनि साम्म सदाशिवजीले तिमीलाई सांख्य योग पूर्ण भएको एक मार्कण्डेय पुराण सृष्टि गर्न सक्ने भन्ने वरदान दिनुभयो। त्यही पुराण अहिलेसम्म सांख्य योगमा मार्कण्डेय पुराण 9000 श्लोकले भरिएको छ। अनि शिवजीको उहाँले बहुत ध्यान गर्नुभयो सुन्नुभयो महाराज। यसरी शिवजीको रूपमा हरे यसरी साम्म सदाशिवजीको ध्यान गर्नु मनन गर्नुभयो र आखिरमा मृकण्डुका पुत्र मार्कण्ड चिरञ्जीवी भई आफ्नो गतिले प्रस्थान गरिसके। बक्सु राजा परीक्षितलाई सुखदेव बडो प्रेम पूर्वक कथाको महिमा बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराण को।
0: महाराज परीक्षितलाई सुखदेव स्वामीले यसै प्रसंगमा आज्ञा गर्नुभयो। लौ त सरकार अब तपाईँ के सुन्न चाहिबक्सुहुन्छ भनेर सोद्धाखेरिमा लौ त भगवान हजुरका मुखारविन्दबाट मैले धेरै यो महिमा बताए। मृकण्डुका पुत्र मार्कण्ड चिरञ्जीवी मार्कण्ड पुराणको सृष्टि यो पनि प्रस्तुत भयो। अब विश्व ब्रह्माण्डको स्थायी स्वरूपको वर्णन बताउँछु सुन्नुहोस्। हाम्रो शरीरमा सारा सम्पूर्ण कण कटेदेखि तल सात लोक कटेदेखि माथि सात लोक भूरलोक भोबरलोक मरलोक जनलोक तपलोक सुरलोक सत्यलोक यो सात लोक कटेदेखि तल माथि कटेदेखि माथि पूर्वलोक भूरलादि गरिएका सात लोक कटेदेखि तल अतल बेतल सोतल तलातल रसातल पातल महापातल यो रहेछ। सूर्य नारायणको उदाउँदा ब्रह्माजीको रूप माझमा शिवजी अस्ताउँदाखेरि मा विष्णु तीन रूप हुन्छन्। त्यसो भएर सूर्यको ध्यान उदय ब्रह्मण रूपम मध्यमस्तु महेश्वर अस्त माया स्वयं विष्णु त्रिमूर्ति दिवाकर भन्छ। तर मैले त्यो त नेपाली भाषामा तयारी गरिदिएको छु सधैँ भन्नु उदाउँदा मा ब्रह्मा स्वरूप माझमा महेश्वर उदाउँदा मा ब्रह्मा स्वरूप माझमा महेश्वर अस्ताउँदा मा स्वयं

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: बैंकले कभैलै कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जा छ सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरौं उनीहरू विवरण मागी भर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं
5: सिद्धार्थ बैंक बठियाइ जनहितमी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सदैव भरिलाई।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 5 असार 4 गते मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्मिरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टीकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।